0: र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ सांसद?
1: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो, सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन, सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन, हामीलाई घाटै भइरहेको अवस्था छ। त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ। त्यसमा चाहिँ अब यस्तो पनि छ, यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ, यहाँ दुईटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन।
0: अनि संसद प्रदेशसभासँगै प्रदेशसभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्,
1: हजुर,
0: र तपाईँ लेखा समितिमा हुनुहुन्छ,
1: हजुर।
0: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ, कस्तो हुँदो रहेछ संसदीय समितिको कामकाज?
1: समिति चाहिँ एकदमै महत्वपूर्ण, यो चाहिँ एउटा मिनी पार्लियामेन्ट भन्ने हो, यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ होइन, त्यहाँ हुन्छ। त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरिरहेका छौँ यहाँ होइन, ती कुराहरू त्यहाँबाट त्यहाँको बजेट कहाँ कति गएको छ भनेर त प्रश्न रूपमा मलाई त अहिले जानकारी भइसक्यो, म सुरुवातीदेखि म त्यसैमा छु। हामी किन बेरुजु पैसा कहाँ गयो, यस्तै भ्रष्टाचार, यो मन्त्रालय यति भ्रष्टाचार होइन, यो कर्मचारी नामसहितको छ कि त्यहाँ, त्यो बेरुजुको हामीले विशेष गरेर हामी बेरुजु घटाउने शून्यमा ल्याउने हाम्रो चाहिँ एउटा परिकल्पना छ। त्यसलाई चाहिँ सक्दो हामी मेरो समितिको सभापतिले पनि असाध्यै राम्रो रोल खेल्नु भएको छ, भूमिका उहाँको पनि असाध्यै राम्रो छ। त्यो कुरालाई चाहिँ जति पनि हामीले चाहिँ त्यो प्रतिवेदनहरू पाइरहेका छौँ कहाँ कहाँ के भएको छ, ती विषयहरूलाई चाहिँ सम्बन्धित निकाय जुन ठाउँबाट आएको छ त्यो ठाउँले त्यसलाई चाहिँ राम्रोसँग निगरानी गरिदिनु पर्यो, अनि यहाँ लापरवाही बढी छ यहाँ होइन,
0: समितिले निर्देशन दिने यस्तो नगर्नु भनेर भन्छ कि भन्दा
1: अब यस्तो हो, यही कुरा चाहिँ हिजोको दिनमा यो निर्देशन कडा निर्देशन नगएको हुनाले बेरुजु चाहिँ करोडौंको हिसाबमा छ होइन, त्यही त्यो कारण कोही त जान अन्जानमा पनि बेरुजु आएको छ त्यो चाहिँ, अनि अब के भन्छ ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ, त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ। तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन, त्यो कुरा देखेको छ। रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ, अहिले पनि हाम्रो बैठक हो, हिजो भोलि पनि छ, जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ, कर्णाली प्रदेशमा भ्रष्ट एकदमै न्यून गराउनुपर्छ, मन्त्रालयहरूमा जति पनि बेरोजगार छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ, त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ। त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ। अहिले हामीले अब बैठकहरू सुरु भइरहेको छ यो चरणमा पनि, त्यो पनि के भइरहेको छ भने चाहिँ हामीले चाहिँ माग गरिरहेको छौँ।
0: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवाला निकायले कतिको मान्दा रहेछन्?
1: यस्तो छ, अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ, यहाँ चाहिँ एकले अर्कालाई नमान्ने, एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ। तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त, समितिले चाहिँ यो काम गर्छ, हामीले पनि गर्न सक्छौँ, हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाजसम्म जान सक्छौँ, हामी त्यहाँ ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेका छौँ, हामी जान्छौँ, हामीले कार्यवाही गर्ने ठाउँमा कार्यवाही गर्ने भनेर हामीले भइसकेको छ,
0: अनुगमन पनि हुन्छ
1: एकदमै, अब सुरुवाती हुँदैछ, अनुगमन हुन्छ। अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरोजी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ, यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरोजीहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कार्यवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ।
0: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेशसभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो, यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिक केही राम्रो
1: यस्तो रहेछ? समितिमा त्यस्तो पक्षवाद चाहिँ छैन, सबैजना हामी एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ, त्यो मैले देखेँ। तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त, मैले पनि त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त. अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू अब हामीले हेर्ने हुन्छ, हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन, त्यहाँ जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि त्यो चाहिँ भइरहेको छ. तै पनि ठिक छ, म सकारात्मक नै मान्छु, त्यो मेरो मात्रै कमजोरी हो, त्यो मैले मेरो मनमा लागेको कुरा भनेको, तर हाम्रो पनि कमजोरी हो, म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई. मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त. मेरो भूमिका भएपछि त म बोल्नुभन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो, मैले म चाहिँ यो कुरा चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ. तर राम्रो छ लेखा समिति, मलाई अरू अन्य समितिको छेरफेरमा त म भन्न सक्दैन. लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ, त्यो पूर्ण पनि हुन्छ. यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो. हामीले धेरै कुरामा चाहिँ हामीले सुन्ने के भन्छ बेरोजगार हामीले ल्याउन सक्छौँ.
0: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन्, यो लेखा समितिले जनताहरूबाट केही ल सुझाव तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौं भनेर त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन, अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन?
1: त्यो त हाम्रो छैन. अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था चाहिँ त्यो खालको हाम्रो हामीमा त्यो विकास भइसकेका छैन.
0: त्यो प्रतिवेदन अथवा केही विषय आयो भने छलफल गरे त्यसपछि सक्यो,
1: प्रतिवेदनमै हामी हुन्छौँ जति पनि एकदम मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौँ. त्यो प्रतिवेदन भएका कुराहरूलाई हामीले हेर्ने हो, त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन, त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामी त्यो चाहिँ काम चाहिँ गर्छौँ हामीले.
0: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन,
1: हजुर,
0: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको, कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो. पौनी चार वर्षभन्दा अगाडिको सन्तोष हिसाही र पौनी चार वर्षपछिको सन्तोष हिसाहीको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो चाहिँ पुग्यो, यो भयो, प्राप्त भयो, बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ हजुरलाई?
1: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन. त्यसरी हेर्नु पर्दा मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन, ममा धेरै विकास भएको छ. त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषीले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो, उनीहरूलाई के चाहिएको छ भन्ने त्यो निडको कुराहरू छ नि त त्यहाँ, त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि त मलाई हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य होइन पूर्वाधारका कुराहरू छन् होइन अन्य कृषिका कुराहरू धेरै कुराहरू छन् जनताकै कुराहरू छन् होइन. यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ यो आवश्यकता हुने कुरा मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भएँ. हिजो म चाहिँ मलाई भने पनि मैले देखेँ पनि मैले भोगेँ पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन, तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु कि मैले चाहिँ विकास ठुला ठुला विकासहरूको कुराहरू नदिनु मैले त्यहाँसम्म त म पुगेँ नि त, मलाई विश्वास गर्ने बाटो मैले बनाउन सकेँ. आज सन्तोषी साईसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त त्यो वातावरण त सिर्जना भयो, मेरो लागि त खुसीको कुरा हो. त्यो उपलब्धि मान्नुपर्छ त्यो कुरालाई. मैले भोलि म सांसद रहँला नरहँला होइन, तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म पनि मैले जनताका प्रत्यक्ष जनताका चाहिँ नि मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन्, मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिराख्नेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु, प्रतिबद्धता गर्न चाहन्छु. म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु किनभने मलाई यति धेरै कुराहरूको जानकार भयो अहिले विकास के हो होइन, यी कुराहरू बुझ्ने मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू एकदमै धन्यवाद भन्न चाहन्छु कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ नसिके अभ्यास नलिएसम्म नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ होइन केही कुराहरू गरेका हुन्छौँ तर यो महत्वपूर्ण ठाउँ हो यो महत्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि होइन नियम कानुनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको सम्बन्ध एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो यो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनुपर्छ त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ
0: समयको लागि कुराङ्गीलाई धेरै धन्यवाद मानिन्छ
1: एकदमै थ्याङ्क यू हजुरलाई पनि धन्यवाद छ धेरै धेरै धन्यवाद छ आफ्ना मनमा लागेका आफ्ना बगेका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो र आज मैले सिआइएनलाई चाहिँ सिआइएन हजुरसँग एउटा हजुर समक्ष मैले आफ्ना कुराहरू व्यक्त गर्न पाउँदा मलाई पनि असाध्यै खुसी छु म आभारी पनि छु हजुरलाई एकदमै धेरै धन्यवाद हजुरको सपरिवारलाई धन्यवाद दिन चाहन्छु
0: धन्यवाद यो सँगै संवाद श्रृंखला हेलो सांसदको समय आजलाई सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्यौं अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो
3: अहिले बिहानको ठीक 6 बज्यो

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपालीको संख्या घट्दै सातै प्रदेशमा जलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन रेमिट्यान्स 38.2% बढ़्यो
2: यूले 27 सदस्य राष्ट्रभरि बालबालिकालाई सामाजिक सञ्जालको पहुँच बाहिर राख्दै अन्तिम चरणमा इरानसँगको वार्ता भाँडिएको राष्ट्रपति ट्रम्पको दावी अमेरिकाद्वारा सैन्य कार्यवाही जारी
1: र फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र स्पेन बीच आज मध्यराती खेल हुने फाइनल पुग्न दुवै टोली दबावमा पर्सी अर्जेन्टिना अनि इंग्ल्याण्ड
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरको सबैभन्दा सुरुमा संचार माध्यम र दलका नेताहरूको घर अगाडि जथाभावी सवारी साधन तिर्स्याउनेमाथि कार्यवाही भएको प्रसंग
2: सार्वजनिक स्थान र केही राजनीतिक दलका नेताको घर वरपर जथाभावी पार्किङ गरिएका 14 सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ प्रहरीले ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै प्रचलित कानून बमोजिम कार्यवाही गरेको जनाएको हो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा सार्वजनिक सड़कमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न 14 सवारी साधनलाई प्रचलित कानून बमोजिम कार्यवाही गरेको जनाएको छ यस घटनालाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग समेत गरेको छ भने अरू राजनैतिक दलहरूले सरकारकै संरक्षणमा यस्ता गतिविधि भएको आरोप समेत लगाएका छन् प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ महामन्त्री गुरु घिमिरे
4: लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्सियो राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो
2: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ एमाले नेता महेश बर्तोला
5: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो राज्य दबावदेही छैन उत्तरदायी छैन विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ
2: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ
6: राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ यो अरूले त्यस्तो गर्दैन यसमा जे भइराखेका छ सधैँ सुनियोजित ढंगबाट भइराखेका छ अहिले देखेको प्रारम्भिक कुरा यही नै हो
2: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो
7: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धान पछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय यसरी गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छँदैछ त कानून छँदैछ नि कानूनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन
2: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ तर कुनै प्रयोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता चासोको बहस बनेको छ
1: अब मौसमजन्य विपद र विपदबाट बच्नका लागि अपनाइएको सावधानीको प्रसंग लगातारको पानीपछि प्राकृतिक विपदलाई मध्यनजर गर्दै नागढुङ्गा तथा फर्पिङ दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान बन्द गरिएको छ अर्को सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ हिजो लगातारको पानीले राजमार्गमा पहिरो तथा ढुंगा खस्ने जोखिम भएकाले नाका बन्द गरिएको जानकारी दिएको छ। अविरल वर्षापछि राजमार्ग पहिरो जान थालेकाले पूर्व सतर्कता अप्नाइएको गृह मन्त्रालयका एकजना अधिकारीले बताए। वर्षाको समयमा राजमार्गमा विगतका वर्षमा गाड़ी पुरिएका घटनाबाट थप सावधानी अप्नाइएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। यसैबीच मकवानपुरका सामुदायिक रेडियोहरूका अनुसार इन्द्र सरोवर गाउँपालिका दुई स्थित सिमखोलामा हिजो एउटा स्कूटर चालक बाढ़ीमा बेपत्ता भएका छन्। आकस्मिक आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान चलाएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो अपरान्ह करिब 3 बजेतिर खुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कूटर सहित चालक बाढ़ीमा बगेका हुन्। घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। 24 घण्टामा बाढ़ी पहिरो लगायतका मौसमी विपदमा परेर 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विभिन्न प्रकारका 55 विपदका घटनाहरू भए र 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको छ भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। कालीकोटको सानी त्रिवेणी गाउँपालिका 6 स्थित वारी पाटामा पानी घट्टमा पिठो पिस्न गएका लालबहादुर साउत र मन्दिर साउतको अचानक आएको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घट्ट समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुनिदा 67 वर्षीय जयशिल्ला शाहको घटनास्थलमा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। विपद व्यवस्थापन प्राधिकरणले मौसमजन्य विपदबाट क्षति कम होस् भन्नका लागि सावधानी अप्नाएको प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
8: प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै छ। हामीले केही सेवा हेर्दाखेरि रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो एक दुई स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने सिचुएसन रुमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
1: रसुवाका सामुदायिक रेडियोहरूको अनुसार रसुवाको लेन्डे खोलामा लेदोसहित बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट बन्द गरिएको हो। भटेकोशी नदीको बहाव बढ़ेपछि रसुवागढ़ी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न पनि आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा देशका विभिन्न स्थानमा पानी परिरहेको छ र मुरकुची बजार क्षेत्रमा 1 घण्टामा 28.8 मिलिमिटर पानी परेको छ सबैभन्दा धेरै, र अरू स्थानमा पानी पर्ने क्रम चलिरहेको भए पनि त्यसले खतराको तह पार नगरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय तहले आफ्नो नागरिक जोगाउनको लागि के कस्तो तयारी गर्न सक्छन् विपदको समयमा यसबारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
9: 541 जना शिक्षकहरू हुनुहुन्छ। हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले।
1: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या घट्दै सातै प्रदेशमा ज्वलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन। रेमिट्यान्स 38.2% बढ़्यो। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
13: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा रहेका जलन उपचार कक्षलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो। उहाँले जलनका बिरामीलाई गुणस्तरीय उपचार सहज रूपमा उपलब्ध गराउन संघ, प्रदेश र स्वास्थ्य संस्था बीच समन्वयकारी भूमिका आवश्यक रहेको समेत बताउनु भएको छ।
1: बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरण प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेयरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना निकालिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने चेतावनी पनि दिइएको छ। उजुरी नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपनडोलमा प्रत्यक्ष इमेल वा हुलाक मार्फत पनि पठाउन भनिएको छ। प्राधिकरणले प्राप्त उजुरीको गोपनीयता कायम राख्दै कानून अनुसार अनुसन्धान र आवश्यक कार्यवाही गरिने प्रतिबद्धता पनि जनाएको छ।
2: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2082-83 एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक परिस्थिति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह 38.2% वृद्धि भई 21 खर्ब 20 अर्ब 80 करोड़ रूपियाँ पुगेको छ। रेमिट्यान्समा भएको यही वृद्धिका कारण देशको सुधान्तरण स्थिति 9 खर्ब 26 अर्ब 6 करोड़ रूपियाँले बचतमा रहेको छ भने चालू खाता समेत 8 खर्ब भन्दा बढ़ीले बचतमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विदेशी मुद्राको संचितमा पनि नयाँ रेकर्ड कायम भएको छ। हाल नेपालसँग 38 खर्ब 55 अर्ब 64 करोड़ रूपियाँ बराबरको वैदेशिक मुद्रा संचित छ, जसले झण्डै 16 महिनाको वस्तु तथा सेवा आय धान्न पर्याप्त हुने उल्लेख गरिएको छ।
1: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या सन् 2026 शुरू भए ता निरन्तर घट्दो देखिएको छ। जनवरी 2025 डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल शुरू गरे लगतै गैर कानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासन गर्ने नीति लिएको थियो। ट्रम्प प्रशासनले कार्यान्वयनमा ल्याएको गैर कानूनी आप्रवासी नीतिको मारमा नेपाली समेत फर्दै आएका छन्। होमल्याण्ड सेक्युरिटीको तथ्याङ्क अनुसार 2026 जनवरीदेखि जूनसम्मको 6 महिना अवधिमा 343 जना नेपाली अमेरिकाबाट निष्कासित भएका छन्, जसमा जनवरीमा 101, फेब्रुअरीमा 130, मार्चमा 43, अप्रेलमा 45, मेमा 15 र जूनमा 9 जना रहेका छन्। तथ्याङ्कले अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या निरन्तर घट्दै गएको देखाएको हो। डंकी रूटबाट अमेरिका प्रवेश गरेका कागजात विहीन र विभिन्न कारणले गैर कानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली निष्कासनमा परेका हुन्। अध्यागमन सम्बन्धी नियामक निकाय यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरिटीका अनुसार पछिल्ला महिनामा निष्कासित हुने नेपालीको संख्या घट्दो क्रममा छ। अमेरिकी सरकारले आप्रवासी नीतिलाई कड़ाईका साथ कार्यान्वयन गर्न यूएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आईएएसले 2025 1,365 जना नेपालीलाई अमेरिकाबाट निष्कासन गर्ने सूचीमा राखेको थियो। तीमध्ये 484 जना निष्कासनमा परेका हुन्, जबकि ट्रम्पको दोस्रो कार्यकाल अघि 6 वर्षमा मात्रै 399 जना नेपाली निष्कासनमा परेका थिए।
2: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न 5 पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिएकाले विभागको अनुरोधमा अदालतले 5 पटक म्याद थप गरेको हो।
1: यसैबीच नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय सुनाउन हिजो भएको सुनवाई हेर्दा हेर्दैमा राखिएको छ। गत 23 असारमा जिल्ला अदालत काठमाडौँले यस सम्बन्धी 4 मुद्दामा ठहरको फैसला गरेको थियो। 31 जना प्रतिवादी रहेको यो मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाइसकेका छन्। 8 जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा परेको मुद्दा हेर्दा हेर्दैमा रहेपछि सजाय निर्धारणका लागि आज मंगलबार पुनः सुनवाई हुने भएको छ।
2: सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार पारेको हो। मस्यौदा अनुसार उपसचिव वा सोभन्दा माथिको तहका कर्मचारीलाई 4 पाङ्ग्रे सवारी साधन खरिदका लागि 40 लाखदेखि 60 लाख रूपियाँसम्म तथा शाखा अधिकृत र सोभन्दा तल्लो तहका कर्मचारीलाई 2 पाङ्ग्रे सवारी खरिदका लागि 2 लाखदेखि 4 लाख रूपियाँसम्म 100% ब्याज अनुदानमा ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारिएको हो।
1: मधेसमा विकास निर्माणका नाममा बनाइएका जथाभावीका खाल्डाले वर्षेनी 100 भन्दा बढ़ी बाल बालिकाको ज्यान लिने गरेको छ। सिराहाको गोलबजार नगरपालिका साथ स्थित पुरानो चोक चोहरवामा रहेको पशु हाट बजार नजिक खाल्डोमा जमेको पानीमा आइतबार एकै परिवारका 3 जना बाल बालिकाको मृत्यु भयो। मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेख र सबिनाका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षका छोरी रूबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेख रहेका छन्। सबिना गोल बजारमा एउटा घर भाडामा लिएर 5 सन्तानलाई साथै राखेर कवाड संकलन गर्दै परिवारको गुजारा चलाउँदै आउनु भएको थियो। उहाँका श्रीमान शारीरिक रूपमा अशक्त भएकाले रौतहट स्थित घरमै हुनुहुन्छ। आइतबार बिहानै खाना खाइसकेपछि जेठी छोरी शबनमसँग कवाड तथा प्लास्टिक संकलन गर्ने तयारी उहाँले गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायक उपरीक्षक रविश बहादुर पालका अनुसार उक्त खाल्डो वर्षौंदेखि गाईवस्तुलाई पानी खुवाउने प्रयोग हुँदै आएको थियो। करिब 50 मिटर लम्बाई, 25 फिट चौडाई र 6 फिट गहिरो खाल्डोमा जमेको पानी हाट बजार लाग्ने दिन गाईवस्तुलाई पिउन दिने गरिन्छ। सिराहाको यो घटना भएको केही घण्टा कै अन्तरालमा बाराको कलैया उपमहानगरपालिका 12 घोगडिया स्थित एउटा पोखरीमा 6 वर्षीय बालिका डुबिन। साँझ करिब 36 बजे स्थानीय सन्तोषी पासवानकी 6 वर्षीय छोरी राधिका कुमारी नुहाउने क्रममा पोखरीमा डुबेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायक उपरीक्षक मिन बहादुर घलेका अनुसार परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। नदीमा बगिरहेको दाउरा निकाल्ने क्रममा 8 वर्षीय आदित्य यादव र 8 वर्षीय अनिकेश यादव डुबेर बेपत्ता भएका थिए। स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले बचाउन सकेनन्। गत 6 जेठ 2082 धनुषाको कमला नगरपालिका 2 सराबे टोल नजिक नवनिर्मित कृषि सड़कको खाल्डोमा डुबेर पनि एकै घरका 2 बालकले ज्यान गुमाएका थिए। विकास निर्माणका लागि खनेर छरिएका खाल्डा नदी तथा नदी किनारमा जथाभावी ग्राभेल उत्खननपछि बनेका खाल्डामा जमेको पानी माछा पोखरी तथा अन्य जलाशयहरू अबोध बाल बालिकाका लागि त्यहाँ मृत्युको कारक बन्दै आएका छन्।
2: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन सेवा प्रवाह तथा कानूनी दायित्व पूरा गर्न कठिनाई उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यानकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डेले हिजो महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष 2082-83 अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्त सुस्त सञ्चालन हुँदा भुक्तानी प्रणाली प्रभावित भएको, स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सृजना भएको समेत उल्लेख गरिएको छ।
15: गुल्मी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपणा घोषणा भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपणा घोषणा गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले समाजमा रहेको नसर्ने रोगको आतंक भइरहेकाले अबको पुस्तालाई त्यो नहोस् भनेर खोपको पहुँचमा सरकारले जोड़ दिइरहेको बताउनुभयो। जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले समाजमा नसर्ने रोगले विकराल अवस्था देखिएकाले स्वास्थ्य सचेतनामूलक कार्यक्रममा सरकारले जोड़ दिनुपर्ने बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले 27 सदस्य राष्ट्रभर साना बालबालिकाको सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने तयारी गरेको छ। अनलाइन जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्य सहित यस्तो व्यवस्था लागू गर्न लागि संघले जनाएको हो। बालबालिकाको उमेर अनुसार सामाजिक सञ्जाल प्रयोगको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको समेत संघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 11 घण्टा लामो बैठक चले पनि उनीहरू अन्तिम समयमा पछि हटेको बताउनु भएको छ। इरानले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौतालाई अन्तिम समयमा बदल्ने प्रयास गरेर भाँडेको आरोप उहाँले लगाउनुभयो। इरानसँगको हालैको वार्ताबारे विस्तृत रूपमा कुराकानी भए पनि निष्कर्षमा भने पुग्न नसकेको ट्रम्पको दावी छ। यता अमेरिकाले इरानमाथि शुरू गरेको सैन्य आक्रमण जारी राखेको छ। सयौं सैन्य लक्ष्यमा बमबारी गरेपछि हिजो पनि विभिन्न क्षेत्रमा विस्फोट र आक्रमण जारी रहेको इरानी संचार माध्यमले जनाएका छन्।
15: साझा खबरमा अब खेल खबर। एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली जोर्डनको जम्मान प्रस्थान गरेको छ। जुलाई 16 देखि 19 तारीकसम्म हुने प्रतियोगिताको पुरूष 66 केजी मुनि विशेष विक तथा 60 केजी मुनि सबिन कुमार दियालीले प्रतिस्पर्धा गर्नुहुनेछ। टीम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाश चन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घरतीमगर रहनु भएको छ। जुडो संघका अध्यक्ष एवं जेयूएका एजुकेशन डाइरेक्टर दीपक हर्ष बज्राचार्य पनि अम्मान जानुभएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले एउटा कार्यक्रमका बीचमा हिजो विदाई गर्नुभयो। र फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा छन्। खेल मध्यराती पाउने 1 बजे शुरू हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितिसकेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भने पर्सी बिहिबार यसलाई फेरि सुन्नुहोला। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भने पर्सी मध्यराती पाउने 1 बजे शुरू हुनेछ।
2: मौसम जन्य जोखिमबाट बच्नका लागि स्थानीय तहले के कस्ता पूर्व तयारी गर्न सक्छन् कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004777 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब स्थानीय तहले विपद व्यवस्थापनका लागि गर्ने कामका कुरा। वर्षा शुरू भएसँगै सरकारले विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यसअनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बच्नका लागि गर्न सक्ने तयारीका बारेमा हामीले सल्यानको बागचौर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गरेका छौं।
9: हाम्रो आफै इक्विपमेन्टहरू छन् सकबाट यो विपदको हकमा तपाईँको बाढी पहिरोले बाटोहरू रोक्ने, बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधना औजारहरू र हाम्रो यो कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि एक घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
17: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
9: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नहोस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
17: त्यो खबर आओस् भन्नको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
9: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन, यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ।
15: सल्यानको बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
2: मोगलिन हुँदै सवारी साधन संचालनमा रोक, 24 घण्टामा मौसमजन्य विपदमा 8 जनाको मृत्यु। स्थानीय तहले शिक्षक कर्मचारी मार्फत विपदका सूचना लिएर प्रतिकार्य योजना बनाउँदै।
15: संचार माध्यम र दलका नेताको घर अगाडि जथाभावी राखिएका 14 सवारी साधनमाथि कार्यवाही। सरकारकै संरक्षणमा गृह परिचालन गरिएको प्रतिपक्षी दलको आरोप, राष्ट्रपतिद्वारा खण्डन।
2: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या घट्दै, साथै प्रदेशमा जलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन। रेमिटान्स 38.2% बढ्यो।
15: यूले 27 सदस्य राष्ट्रभरि बाल बालिकालाई सामाजिक सञ्जालको पहुँच बाहिर राख्दै अन्तिम चरण मा इरान संघको वार्ता भाँदिएको राष्ट्रपति ट्रम्पको दावी। अमेरिकाद्वारा सैन्य कार्यवाही जारी।
2: र फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र स्पेन बीच आज मध्यराती खेल हुने, फाइनल पुग्न दुवै टोली दबावमा, पछि अर्जेन्टिना र इंग्ल्याण्ड भिड्ने।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ काठमाडौँको माइतीघर क्षेत्र, जहाँ विभिन्न माग राखेर रा आन्दोलन गर्ने व्यक्ति र समूहको संख्या घट्न सकेको छैन। माथिपट्टि एउटा ब्यानर लेखिएको छ माइतीघर, जहाँ विभिन्न प्रकारका पाल टाँगेर व्यक्तिहरू बसिराखेका जस्ता देखिन्छन्। त्यहाँ नजिकैबाट एउटा साइकल डोर्याउँदै एकजना व्यक्ति
1: अगाडि बढ्न खोजिराखेका छन् र त्यही वरपर बास दे, न्याय दे, जागिर दे, बाँच्न दे लगायतका लेखिएका विभिन्न प्लेकार्डहरू बोकेका मान्छेहरूको भेटबाट ती व्यक्ति अगाडि बढ्न खोज्दैछन् र केही भन्दैछन्। तल यस्तो लेखिएको छ, ल आयो आयो आयो, सस्तोमा आयो तयारी भाषण, थरी थरीका नारा, पोस्टर, पम्पलेट, प्लेकार्ड, ब्यानर।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र लील प्रकाशन विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: केही भएन, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
2: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप
2: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
1: मधुमेहको सम्पूर्ण चेक जाँच A1C जाँच लिपिड प्रोफाइल लिभर फंक्शन टेस्ट एलएफटी
2: यूरिक एसिड बाथ टाइफाइड परीक्षण
1: ग्यास्ट्रिकको परीक्षण
2: मोटोपनको परीक्षण
1: गर्भ परीक्षण निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण
2: रगत भुइँया एवं दिशा पिसाब परीक्षण
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै
2: सम्पर्क फोन नम्बर 0674202727 0674202727 मोबाइल नम्बर 98511 89918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन हुँदा नागरिकले सबैभन्दा धेरै आशा गरेको विषय मध्ये एक थियो देशभित्रै रोजगारी सृजना। चुनावका बेला वैदेशिक पलायन घटाउने, युवालाई स्वदेशमै अवसर दिने, सिप उद्यमशीलता र लगानीलाई जोडेर अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता गरिएको थियो। सरकार गठनपछि जारी गरिएको 100 बुँदी शासकीय सुधार कार्यसूचीदेखि 6 दलको साझा राष्ट्रिय प्रतिबद्धतासम्म रोजगारी, उद्यमशीलता र आर्थिक सुधारलाई उच्च प्राथमिकतामा राखियो। तर सरकार गठन भएको 100 दिन बितिसक्दा यी प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण भए भन्ने प्रश्न उठ्न थालेको छ। सरकारले सुशासन र प्रशासनिक सुधारमा केही उपलब्धि भएको दावी गरेको छ, तर रोजगारी सृजना, उद्योग व्यवसाय विस्तार, लगानी वृद्धि र आर्थिक गतिविधिमा भने त्यही गतिमा सुधार देखिएको छैन भन्ने आलोचना भइरहेको छ। आर्थिक सर्वेक्षणले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढ़ेको देखाएको छ, जसले स्वदेशमै पर्याप्त रोजगारी सृजना नभएको प्रश्न देखाउँछ। अर्कोतर्फ बजारको मन्दी, राजस्व संकलनमा कमजोरी, निजी क्षेत्रको सुस्त लगानी र बेरोजगारी सम्बन्धी भरपर्दो तथ्याङ्कको अभावले पनि सरकारको रोजगार नीतिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ। आउँदा दिनमा सरकारले रोजगारीका क्षेत्रमा वास्तवमै परिणाम दिन सक्छ कि सक्दैन भन्ने आशंका भइरहेको छ। यद्यपि सरकारले दीर्घकालीन योजना अनुसार काम शुरू भएको, नतिजा आउन समय लाग्ने र केही संरचनागत सुधारको आधार तयार भइसकेको दावी गर्दै आएको छ। आजको देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गर्छौ।
1: अहिलेसम्मको सरकारको जति पनि रोजगारी सृजना गर्ने विषयलाई अब तपाईँले कसरी हेरिरहनु भएको छ? बाचा र जति पनि व्यवहार बीचको दूरी छ कति देख्नुहुन्छ?
2: यो बाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, भेट्ने तुरुन्तै भेटिने खालको देखिया छैन। सायद सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ अहिले। किन भन्दाखेरि हामीले श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन। सरकार अहिले अन्य कुराहरूमा जुन भिजिबल छ, जुन पपुलर छ, जुन कुराको चाहिँ तुरन्तै भाइरल हुन सक्छ, जुन कुराको चाहिँ यो आजकल त लाइक्स र शेयर बढ़ी आउँछ, त्यसमा चाहिँ बहुत बढ़ी लागेको छ कि जस्तो अनुभूति भइराखेको छ।
1: सरकारले चाहिँ सुशासन मा चाहिँ बडो प्रगति भयो भनेर दावी पनि गरिरहेको छ, तपाईँले सुनि पनि रहनु भएको होला। जसरी पनि 100 दिनमा हामीले कतिवटा काम गर्यो, कति नम्बर हामीले आफैले आफूलाई दियो भनेर आयो पनि, तर यो रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि। अब तपाईँले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ, यो असन्तुलन किन आयो होला?
2: यो चाहिँ सबैभन्दा पहिलो कुरो के हो भन्दाखेरि, सरकारले श्रम र रोजगार क्षेत्रलाई सिरियसली लिएन। उसको प्राथमिकतामा सुशासन भयो, तर सुशासनका लागि पनि चाहिने जुन आधारभूत कुराहरू मध्येमा सबभन्दा पहिलो चिज चाहिँ के हो त भन्दाखेरि, एउटा मान्छेको बाँच्न पाउने अधिकार हो। र बाँच्न पाउने अधिकार चाहिँ कसरी चाहिँ निहित हुन्छ भन्दा, एउटा परिवारमा एक वा दुई वा तीन जनाले कमाएर अनि बाँकीलाई चाहिँ बाँच्नलाई आधारभूत कुराहरू प्रदान गर्ने हो। भनेपछि यो बाँच्न पाउने अधिकारको कुरा त श्रम र रोजगारसँग जोडिएको हुन्छ। त्यो चीजलाई नै अलिकति नहेरेर अथवा राम्रोसँग प्रायोरिटी नदिएर, त्यसलाई प्राथमिकतामा नराखेर अन्य कुराहरूमा चाहिँ बढी जोड दिएका हो कि जस्तो, अब एक प्रकारले हेर्दाखेरि सुशासनको कुरामा एकदम हाई पोइन्ट्स आयो भनेर उहाँहरूले क्लेम पनि गर्नुहुन्छ। सुशासन त आयो, तर त्यो सुशासनले गर्दाखेरि चाहिँ कति रूपमा चाहिँ दिगो रूपमा हाम्रो जनताहरूले अनुभूति गर्ने गरी विकास प्राप्त भयो, सन्तुष्टि प्राप्त भयो भन्ने पनि त हेर्नुपर्ने होला। सुशासन नै नहुँदाखेरि पनि एउटा मान्छे आनन्दसँग बस्छ भनेदेखि त्यो पनि त एउटा आस्पेक्ट होला नि त। भनेपछि हामीले यसलाई दुईटै तरिकाबाट हेर्नुपर्छ। त्यसको अर्थ म सुशासनको विरोधी भन्ने त होइन, तर सुशासनको नाममा चाहिँ कस्नी मात्रै गरेर श्रम र रोजगारको क्षेत्र जसले चाहिँ एउटा मान्छेलाई बाँच्न पाउने अधिकारसँग जोड्छ त्यो चिजमै चाहिँ प्राथमिकता छैन भने कसरी सुशासन भयो त? यो त प्रश्न उहाँहरूले एकचोटि ध्यान दिनुपर्ने होला। भनेको प्रमुख प्रश्नमा बाहिर देखिने सेन्टेन्समा मात्रै काम गरेर हुन्छ कि त्यसका नुआन्सेसहरू जुन त्यसका भित्रका अन्तर्निहित कुराहरू विषयवस्तु हुन्छ त्यसमा पनि काम गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति मलाई चित्त बुझिरहेको छैन।
1: यो अलिकति यो सहयोगी कार्यसूचीको पनि कुराकानी गरौँ। यसमा चाहिँ विशेष गरी सरकारले के भनेको थियो भने रोजगार सेवा केन्द्र रूपान्तरण गर्ने, एकद्वार व्यवसाय प्रणाली त्यसलाई पनि अलिकति व्यवस्थित गराउने भन्ने कुरा छ। यी कुराहरू चाहिँ व्यवहारमा उत्रिए भनेर चाहिँ तपाईँले नजिकबाट पछ्याउनु भएको छ कि छैन?
2: यसो अब मैले चाहिँ यो भनेको कस्तो भने पहिलेदेखि आइरहेको मैले लास्ट टाइम पनि हजुरलाई भनेको थिएँ नि, एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ, एउटा चाहिँ इन्टरभेन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ। यहाँ इन्टरभेन गरेर आएको प्रोग्रेस लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन, नेचुरल्ली हुने प्रोग्रेस भइराखेका छ। भनेपछि जस्तो एक्जाम्पलको लागि मलाई यहाँलाई एउटा डेटा नै भनिदिन्छु, मैले हेरिराखेको थिएँ 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो। योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र? भनेपछि यसलाई प्रोग्रेस मान्ने कि यो नेचुरल प्रोग्रेस भन्ने? इन्टरभेन्ट प्रोग्रेस भएको छैन। जस्तो अब रह्यो माइग्रेन्ट रिसोर्स सेन्टर लगायतका सबै सूचना केन्द्रहरूका कुरा, रोजगार सूचना केन्द्रहरूका कुरा, त्यो त अगाडिको कार्यक्रममा 5 वर्षीय योजना 3 वर्षीय योजना रणनीतिक योजनाहरूमा आइसकेका कुरा हो नि। त्यो इम्प्लिमेन्टेसन नगएको रोकेको भए त गाली गर्नुहुन्थ्यो, उहाँले रोक्नु भएन त्यसका लागि त उहाँलाई भन्छ काम अरू गरिदिनु भएन, नरोक्दैकैलाई उहाँलाई हामीले मानिदिनुपर्ने खुसी भइदिनुपर्ने हो भने त त्यो अर्कै कुरा होला। तर उहाँहरूले नयाँ कुरा इनोभेटिभ रूपमा ल्याएर के पनि गर्नुभएको छैन, यो क्षेत्रमा के पनि देखेको छैन। यो नेचुरल प्रोग्रेस हो, यो नेचुरल प्रोग्रेसकै रूपमा हेरिनुपर्छ। अब यो रोजगारीको एक त मलाई यो उहाँहरूले दिनुभएको डेटा स्टेटिस्टिक्समा खासै त्यति छैन, किनभने यो डेटा स्टेटिस्टिक्स भनेको छोप्ने कुरा हो होइन, जुन कुरा नदेखाउनु पर्ने ठाउँमा छोप्ने कुरा हो, त्यो कारणले यसो मलाई चाहिँ छैन। त्यो कारणले अब यो नम्बरमा भन्दा पनि उहाँहरूले साँच्चै नै रोजगारी प्रत्याभूति कतिजनालाई दिनुभयो, साँच्चै मैले रोजगारी पाउँछु भन्ने आशा कतिलाई जगाउनु भयो भन्ने कुराले चाहिँ इन्डिकेट गर्नुपर्छ होला जस्तो मलाई लाग्छ। अलिकति रुट साउन्ड गर्ला, तर एउटा कुरा के पनि बुझ्नु पर्यो भने एयरपोर्टमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ त? छैन नि। भनेपछि यहाँ रोजगारी पाएको भनेर क्लेम कसरी गर्ने? त्यो नम्बर घट्दै जाओस् न अनि पो हामीले गर्वसाथ भन्न पाइन्छ नि त यहाँ त रोजगारीको अवसर बढेछन् भनेर। अहिले कन्स्ट्रक्सन जुन सेक्टरले चाहिँ एक प्रकारले आन्दोलितै भयो, अहिले आएर प्रधानमन्त्रीज्यूसँग भेटेपछि अलिकति थामथुम भएका छन्। त्यहाँ कति प्रोग्रेस भयो त? त्यहाँ चाहिँ इम्प्लोएबिलिटीकै कारणले गर्दाखेरि कतिजना चाहिँ मान्छेहरूले नयाँ थप रोजगारी पाए त? राष्ट्रिय गौरवका परियोजनाहरू कति अगाडि बढे त भन्ने कुरा इन्डिकेटर होला नि होइन? त्यहाँ त खोइ देखिएन त, प्रोग्रेस कहीँ पनि देखिएन। भर्खर अस्ति भर्खरै 100 दिन सकिने संघारमा गएर चाहिँ बल्ल निर्माण व्यवसायीसँग चाहिँ सल्लाह भएर ल अब चाहिँ हाम्रो केही होला कि भनेर निस्किनु भएको छ भनेपछि यो 100 दिनलाई चाहिँ हेरेर उहाँहरूले अलिक तात्तातै काम गर्नुभएको हो। 100 दिन नराख्नु भएको हुन्थ्यो भन्ने मैले पहिला पनि भने हो, 100 दिन अथवा 100 वटा कुरा यस्ता भन्ने कुराहरू चाहिँ पपुलर कुराहरू हो। अब अहिले हुन त जमानै त्यस्तै खालका छ, पपुलारिटी भाइरलिजम अनि त्यसपछि आएर एउटा खालको ट्याग लाइनहरू खोजेर अनि त्यसमा चाहिँ हिट्स हुने खालका कुराहरू छन्। त्यति कुराले गभर्नेन्स हुँदैन, त्यो गुड गभर्नेन्सको इन्डिकेटर होइन। यो चाहिँ के हो त भन्दाखेरि हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो, कुरो एउटै हो, खासै प्रोग्रेस छैन।
1: यो पहिलाको सरकारको र अहिलेको सरकारको अलिकति दाँच्न मन लाग्यो क्या? अब त्यो तपाईँको पहिलेको सरकारले के गरेको थियो र हामीलाई तपाईँहरूले 100 दिनभित्र हामीले के गर्यौँ भनेर सोध्नुहुन्छ भनेर पटक पटक त्यो बैठकमा पनि अहिलेका मन्त्रीहरूले बडो हुर्की लगाउनुहुन्छ, त्यसरी चाहिँ उत्तर दिने गर्नुभएको छ प्रतिपक्षहरूले। पहिलेकाले कति रोजगारी सृजना गरेका थियो र तपाईँहरूले हामीलाई सोध्नुहुन्छ, हाम्रो त भर्खर 100 दिन मात्रै भयो भन्नु भन्नुहुन्छ। त्यो 100 दिन मात्रै भयो भनेर चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरूले लिएर आएको, तपाईँले खै त गरेको भनेर प्रश्न गर्ने?
2: यो कुरामा चाहिँ एकदम स्पष्ट के हुनुपर्छ भन्दा अहिले जुन जनआक्रोशको बलमा उहाँहरू आउनु भएको यो उहाँ जनताले सेन्सिबल्ली उहाँहरूलाई छानेर पठाएको होइन, जनआक्रोशको भरमा बनेको नयाँ संरचना, पुरानालाई भत्काएर नयाँ बनाएको संरचना हो। र त्यो संरचना के को आधारमा बनाउन खोजिएको हो भन्दा जनताको अपेक्षा चाहिँ पहिलाका भन्दा फरक होस् भनेको, एउटै कुरालाई एउटै प्रडक्टलाई रिप्याकेजिङ खोजेको होइन, नयाँ प्रडक्ट खोजेको हो। तर अहिलेसम्मको कुराहरू के देखियो त भन्दाखेरि एउटै चाहिँ प्रडक्टलाई रिप्याकेजिङ मात्रै गरेर देखियो, त्यो कारणले गर्दा उहाँहरूलाई यो कुराको छुट छैन। उहाँहरूले के भन्न पाउनुहुन्न, उहाँहरूलाई के अधिकार छैन भन्दा 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन, त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको। बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ, भन्नुहोस् न, हामी तयार छौ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोचिदिउँला। तर के होइन भन्दाखेरि दौडिने गति दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन, त्यो आफ्नो गतिलाई पनि हेर्नु पर्यो, मेरो आफ्नो क्षमता कति छ भने पनि हेर्नु पर्यो, उहाँहरूको चाहिँ बौद्धिक क्षमता राम्रो होला। बौद्धिक क्षमता भनेको विवेकशील हुनु होइन, बौद्धिक हुनु भनेको सूचनाको चाहिँ सूचनालाई प्रोसेस गरेर उहाँहरूले सही अर्थमा कसरी लगाउने भन्ने एउटा सिद्धान्त ड्र गर्न सक्नु होला, तर त्यसले व्यावहारिक रूपमा लागू गर्नलाई चाहिँ जान्नुहुन्छ उहाँहरू भन्ने जरुरी छैन। कुनै एउटा हिस्ट्रीको एकदम विद्वान मान्छे आएर उहाँले चाहिँ क्लासरूममा गएर अर्कोलाई पढाउन सक्नुहुन्छ भन्ने कुरा होइन नि त, जाने मान्छेले चाहिँ पढाउन सक्छ भन्ने जरुरी छ, र पढाउने भने त छुट्टै स्किल हो नि त। सो नलेज हुनु, स्किल हुनु, विवेकशील हुनु, वाइज हुनु आर अल डिफरेंट, त्यो कुरालाई एकै ठाउँमा भद्रगोल राखेर हेरेर मैले यो गरेँ भनेर बाहिर सुगर कोटिङ गरेर देखाएर हुँदैन, उहाँहरूलाई छुट छैन। पहिलाकाले नगरेकै भएर उहाँहरूलाई आएको हो भने अपेक्षा अनुसारको काम गरेर उहाँहरूले देखाउनुपर्छ, यसमा त एक्सक्युज गर्ने कुरा छ र छैन जस्तो लाग्छ मलाई चाहिँ।
1: भनेपछि माखै मरेन 100 दिनभन्दा बढी दिन,
2: माको धपाइयो, मर्न त किन मर्नु पर्थ्यो र धपाइयो, अहिले धपाइयो। तर कस्तो खालको कुरो भयो भन्दा जुन कुराको चाहिँ योजना हुनु पर्थ्यो त्यो नभएर पपुलर योजना भयो भन्ने कुरा हो। उहाँहरूको आफ्नै चाहिँ के भन्छ पार्टीले के भनेको छ भने सबै नेपालीहरूको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायको सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भनेर आफूलाई भन्नुहुन्छ उहाँहरू। उहाँको वेबसाइटमा जानुभयो भने फर्स्ट खोल्ने कुरै यही हो। यो कुरामा उहाँहरू कतिको सामाजिक न्याय दिइराख्नु भएको छ, उहाँहरू कतिको उदार अर्थतन्त्रमा विश्वास गरिराख्नु भएको छ, उहाँहरू कति यो समतामूलक उन्नतिप्रति चाहिँ कटिबद्ध देखिनु भएको छ भन्ने कुराको संकेत देखिनुपर्ने समय थियो। यो संकेत चाहिँ देखिएन। अहिले हामीले एक्सपेक्ट के गरे होइन भन्दाखेरि आएको 100 दिनभित्रैमा पूर्व पश्चिम राजमार्ग चाहिँ 6 लेनको भयो, मध्य पहाडी चाहिँ अर्को लेनको भयो भनेर त्यो खालको विकास खोजेको पनि होइन। अर्को के खोजेको पनि होइन भन्दाखेरि उहाँहरू आउने बित्तिकै धमाधम उद्योग धन्दा चाहिँ करिडोरमा 3 महिनाभित्रमा 1 महिनामा उद्योग धन्दा खोल्ने, अर्को महिनामा चाहिँ नेपालीहरूलाई सबैलाई रोजगारी पाउँछ भनेर खोजेको पनि होइन। अर्को कुरा के पनि होइन भन्दाखेरि भोलि उहाँहरू आउने बित्तिकै नदी नालाको चाहिँ बाढी आफै रोकिन्छ भने पनि होइन, भूकम्प आउँदैन भने ग्यारेन्टी गर्ने भने पनि होइन। भन्छ यी सबै कुरा नेचुरल कुरा हो, नेचुरल प्रोग्रेसका कुराहरूलाई उहाँहरूले क्लेम गर्न पनि मिल्दैन। यसका लागि के गर्नु पर्थ्यो होला भन्दाखेरि उहाँहरूले पहिलो 100 दिनमा हामी एउटा खाका बनाउँछौँ, हामी सोध्छौँ के गर्ने भनेर, कसरी गर्ने भनेर भन्ने हुनु पर्यो। यहाँ त उहाँहरूको त्यो 100 जुन बुलेट छ त्यो के गर्ने भन्ने बुलेट हो, कसरी गर्ने भन्ने त बुलेट होइन। भनेपछि त्यो कसरी गर्ने भन्नेमा चाहिँ ध्यान दिनुपर्नेमा के गर्ने भन्नेको अचिभमेन्ट गएको छ, त्यो त उहाँको त्यो बाचापत्रमै थियो नि। भनेपछि यो नौलो कुरा भएन। र जसरी उहाँले यो 70 आउट अफ 100 पोइन्ट हामीले स्कोर गऱ्यौं भन्नुभएको छ, 87.2% चाहिँ अचिभ गऱ्यौं भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझेको छैन। अब म कम बुझा पनि हुनसक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन। यो कारणले उहाँहरूले अहिले भनिरहनु भएको यो जुन 100 दिन भनेर उहाँले भनिराख्नु भएको छ यो एउटा नारा हो। पहिला पनि भनेको थिएँ मैले, नाराले चल्दैन। जसरी चुनावी घोषणा पत्रमा उहाँहरूको प्रतिबद्धता चाहिन्छ भनेको थिएँ, प्रतिबद्धता होइन यो नारा मात्रै रह्यो। त्यो कारणले यो वी आर नट मुभिङ एनी वेयर ह्याट पनि गइएन।
1: कहाँनिर चुक्यो सरकार?
2: सरकार चाहिँ सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो, यसरी धेरै जगाइदियो र यो 100 पोइन्ट भनेर पपुलर कुराहरू गर्यो नि, त्यसले गर्दाखेरि उसले चुक्यो। गर्नु के पर्थ्यो भन्दाखेरि हामी आएर चाहिँ यो आजको भोलि नै सबै कुरा फेरिने होइन भनेर समाजलाई कुरा बुझाएर बिस्तारी बिस्तारी समाजलाई चाहिएको के रुचि के हो क्षमता के हो भन्ने चीजहरू हेरेर त्यसको मूल्याङ्कन गरेर त्यसका आधारमा योजनाहरू बनाएर अघि बढ्नुपर्ने यहाँ चाहिँ के भयो त भन्दा आउने बित्तिकै वातहुत्त लाएर एकदम अपेक्षा बढाइदिएर अनि पोलिटिकल कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यो छिरेर सामाजिक कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यहाँ छिरेर प्रायोरिटी त्यतातिर डाइभर्ट भयो कि भन्ने मलाई लागेको छ. उहाँहरूको इन्टेन्सन खराब छैन तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन.
1: यसमा पनि अलिकति बढी नीतिगत कमजोरी भनेर भन्ने कि कार्यान्वयन क्षमताको अभाव भन्ने कि राजनैतिक प्रशासनिक भनौँ न अथवा संरचनागत समस्या किमा अलिकति बढी जोड दिने.
2: उहाँहरूलाई के थाहा थियो भन्दाखेरि आउने बित्तिकै भोलि निजामती कर्मचारीको सेट चेन्ज हुँदैन, कर्मचारीहरू त्यही नै हो, त्यसपछि आएर समाज त्यही नै हो, समुदाय त्यही नै हो भन्छ. त उहाँहरूले नदेखेको समाज नयाँ लिएर आएर माथिबाट टपक्क टाल्ने त होइन नि त भन्छ. यही समाज, यही कर्मचारी तन्त्र, यही न्यायपालिका, यही व्यवस्थापकीय जिम्मेवारी लिएर बसेका मान्छेहरूबाट काम लगाउनु पर्थ्यो भने उहाँहरूलाई पहिला कन्भिन्स गर्नु पर्थ्यो. उहाँहरूलाई खोइ कन्भिन्स गरेको त आज पनि कति ठाउँमा जाँदा इन्फर्मली हामी बुझ्छौँ होइन, उहाँहरू कन्भिन्स्ड हुनुहुन्न. गभर्मेन्टले गर्न खोजेको के भन्ने नै क्लियर छैन होइन, अनि त्यो क्ल्यारिटी नै नभएको ठाउँमा उहाँहरू डिसिजन लिएर अख्तियारको धाउनुहुन्छ त. जिम्मेवारी पहिला पनि लिँदैन थियो, अहिले पनि लिँदैनन् नि. भनेपछि के हो त भन्दाखेरि यो चाहिँ उहाँहरूको प्रशासनिक क्षमताकोमा भएको कमजोरी हो. उहाँहरू अरूलाई नपत्याउने, जान्नेसँग भनेको अरूलाई नपत्याउने, अरूलाई विश्वास नगर्ने, आफू पनि ढङ्ग नपुग्ने भएपछि त बिग्रिनु नै भयो नि. यो त कस्तो भन्दा म्युचुअल हुनु पर्थ्यो. उहाँहरूले आफूले नसकेको ठाउँमा अरूलाई सोध्नु पर्थ्यो, आफूले नजानेको कुराहरूसँग विमर्श गर्नु पर्थ्यो. सबै कुरा मैले नै जानेछु, म मात्रै जान्ने हो भन्ने खालको एटिट्युड देखिएको हो कि कहीँ कहीँ त्यस्तो खालको देख्छु. अब मैले अरू क्षेत्रमा कुरा गरिरहेको छैन, मैले श्रम रोजगारको क्षेत्रमा कुरा गरिरहेको छु. श्रम रोजगारको क्षेत्रमा चाहिँ मैले अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ. उहाँहरूले जानेको छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन.
1: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो भनौँ न तपाईँले भनेअनुसार अत्याधिक महत्वाकांक्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो भनौँ न महत्वाकांक्षी सँगसँगै मन्त्री परिषदबाटै भए तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्नु पर्यो.
2: यो कस्तो भने कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्री त्यो मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त. भनेपछि त्यस्तो डिसिजन, त्यस्तो प्रोभिजन्सहरू, त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउन्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन् भनेपछि उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ. उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन, उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ. योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त? उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने, त्यो पुराना मान्छे चाहिँ नमान्ने, अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउन्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त? हुँदैन नि, त्यो तयारी पुगिरहेको छैन. र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ होइन. अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिसी टिउरी समेत गरिदिनु भयो होइन. अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ. हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ. त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म मभन्दा तल तबकासम्मको मान्छेको जीविको चाहिँ चलिरहेको छ. म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु, 19 खर्ब 16 अर्ब 90 करोड रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा, जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले. अर्को रहेछ 2 खर्ब 57 अर्ब 49 करोड चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ. अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ, जुन चाहिँ अहिले झण्डै झण्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेको छ. राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन. त्यसै गरी अर्को के छ त भन्दाखेरि 37 खर्ब 4 अर्ब 55 करोड चाहिँ फरेन एक्सचेन्ज चाहिँ रिजर्भ छ भन्छ होइन. अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले लिएर आएको हो. अर्को यो चाहिँ 24.19 चाहिँ युएसडी बिलियन युएस डलरको कुरा हो यो है. अर्को 729 अर्ब 28 करोड चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे. त्यसै गरी 8,63,56,00,000,000 चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले ब्यालेन्स सरकार आएर भएको हो र होइन नि? उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट बढ्यो जस्तो लाग्यो होइन? यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ। त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो। यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला, अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराख्या छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने होइन? यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन। अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ, रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराख्या भएर मैले त्यहीबाट कुरा गरेको। हाम्रो आजको अर्थतन्त्रको लगभग एक तिहाई भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो। अब त्यो एक तिहाईको अर्थतन्त्रको प्रोडक्टिभिटी, अब यो सरप्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो सरप्लस बस्या चिज हो, भोलि डलरको भाउ बढ्यो भनेदेखि त्यति बेलामा त्यहाँबाट नाफा ल्याउँला भन्ने कुरा मात्रै रहला, तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त। आखिर किन्ने नेपालभित्रको प्रडक्ट होइन, किन्ने बाहिरकै प्रडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला भनेपछि त्यो पैसा त आखिर त्यतिको ठूलो भ्याल्युमा त जाँदैन त होला। भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भनेदेखि अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र? भनेपछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन? रेमिटेन्स बढ्नु भनेको त मान्छे बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि? हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल दुई चार चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल 100 दिनको दौरानमा छलफल भएको देखियो। भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला? अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए, करप्सनका कुराहरू भए, के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु, जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै चाहिँ रिलेसन बिगारेनौ नि, यसले त हाम्रो द्विपक्षीय रिलेसन दो, त्यो सम्बन्धमा समेत प्रश्न उठ्यो नि जर्मनीको कुरामा। भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ, हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौँ, उद्योग धन्दा खोल्छौँ भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
1: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा म जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्सको जोडिहाल्नुभयो। एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि, अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ, प्रक्रिया छ, सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू, नागरिक व्यक्ति, राज्यले के भन्छ, दोस्रै श्रमिकहरूलाई लगाउँछ नि त, तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ दुःख पाउँछ, अब भने अनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, वहाँ गएर दुःख पाउँछ, भने अनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे यहाँ जति हुनुपर्ने हो भनेर चाहिँ भनिन्छ, त्यो अनुसार त्यहाँले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ, रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ उसले, त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ, अनि त्यही श्रमिकले मलाई समस्यामा परे, म समस्यामा छु र उन उद्धार गरिदेऊ न सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन, दुई वर्ष होइन, वर्षौँसम्म चाहिँ त्यो सुनिँदैन क्या, त्यो समस्या छ, खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो 3 महिना 4 महिनाको
2: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो बारम्बार, अब विभिन्न समूहसँग छलफल गर्यो, तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसोट लाग्दो कुरो, न एजेन्डा सेट छ, न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो, न केही गर्यो, विज्ञहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो, तर त्यसको निष्कर्ष के भन्ने पनि छैन। हामीसँग रोड म्याप, मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेको छ क्या, मैले अघि नै पनि भने, फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन, तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन क्या, केही पनि भएन। अब यो 100 दिन त भयो नि भर्खर, भनेर भन्ने त्यो त्यो बहाना दिएर भएन. उहाँले 100 दिनमा यो गर्छु भनेर क्लेम त उहाँले नै गर्नुभयो नि, हामीले मागे त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनुपर्थ्यो नि त, त्यो पनि भएन. भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन. वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस्ड हुनुभयो. हामीले कि रेमिटेन्सको कुरा गर्यौं कि भर्ना प्रक्रियाको कुरा गर्यौं. भर्ना प्रक्रिया र रेमिटेन्स भन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थपा केही पनि भएन. यो चाहिँ राम्रो भएन. वैदेशिक रोजगारीमा उहाँहरूले केही पनि काम गर्नु भएन, शून्य काम भयो. अब मिटिङलाई काम मान्ने हो भने ल 10% मानौ, तर 90% त उहाँहरूले केही पनि गर्नुभएको छैन. हुन त समस्या पनि छ, किनभने मन्त्री नै दुईटा हुनुभयो, होइन, त्यो कारणले पनि केही कुरामा इम्पेक्ट भयो होला, अलिकति अप्ठ्यारो पर्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन, किनभने हामी योभन्दा अगाडिको सरकारमा छैनौं नि त. उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला, के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त. भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन. अरूको पहिलाकालाई गाली गरेर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ. त्यो 35 वर्ष नगरेको भयो त उहाँहरूलाई बोलाएको त, अब गएर देखाउनु पर्यो नि त. ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन, तर ल म 1 वर्षमा यो चाहिँ यसरी यसरी गर्छु भनेर त चित्त बुझो गरी भन्नु पर्यो नि त, नारा दिएर भएन नि त. नारा मात्रै दिनुभयो, के पनि काम भएन.
0: कार्यक्रम देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन्, तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नु होला.
3: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध.
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
0: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
0: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं.

0: सीधा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा प्रवासन विज्ञ निलाम्बर बडासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: तपाईँको वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कति छन् भनेर यो तथ्याङ्क कार्यालयले 23-24 लाख भनेर देखाउँछ, तर वास्तविक होइन। अब त्यो एनजिओ आईएनजिओ 40 लाख 50 लाख 70 लाखसम्म मान्छे बाहिर छन्, वैदेशिक रोजगारीमा छन् भनेर भनिएको हुन्छ। अर्को भनेको अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने पनि यकिन छैन, अनि औपचारिक क्षेत्रको त अलिकति 4-5 लाख भनेर चाहिँ देखाइरहेको छ, त्यो पनि ठ्याक्कै छैन। एउटा कुरा, सरकारसँग तथ्याङ्क छैन, तथ्याङ्क बिना बनेको नीति कस्तो बनियो र यसले चाहिँ कस्तो समस्या निकाल्छ?
3: अब हामीसँग एउटा चाहिँ के भन्दाखेरि, यो तथ्याङ्कको कुरामा धेरै भयो क्या। मैले काम सुरु गरेको आजभन्दा 20 वर्ष अगाडि श्रम रोजगार क्षेत्रमा काम गर्न सुरु गरेँ, त्यति बेला नै हामी तथ्याङ्क छैन भनिरहेका, अहिले पनि हामी तथ्याङ्क छैन भनिरहेका छौँ। भनेपछि यो 20 वर्ष चाहिँ हामीले तथ्याङ्कको कुरो चाहिँ के पनि अगाडि बढेन त भने, यो होइन। हामीले के गर्यौँ भन्दा तथ्याङ्क नभएको होइन, त्यो तथ्याङ्कलाई हामीले व्यवस्थित गर्न नसकेको हो। हामी तथ्याङ्क व्यवस्थित गर्ने काममा अगाडि नबढ्ने, अनि तथ्याङ्क भएन भनेर चाहिँ हात बाँधेर मसँग केही पनि छैन प्लान कसरी गर्ने भनेर त हुँदैन। अब केही गरी हामीसँग युएईमा भएको, मैले एक्जाम्पलको लागि भनेको, युएईमा भएको नेपाली पपुलेसनको हामीसँग तथ्याङ्क छैन भने संयुक्त अरब इमिरेट्सको सरकारसँग त होला त, माग्न त सकिएला त, मागौ न त, त्यो चाहिँ कहिले पनि पहल नगर्ने अनि हामीसँग तथ्याङ्क भएन भनेर त कहिलेसम्म हुन्छ र? यसरी हुँदैन। हामीले सेग्रिगेटेड त्यो डेटा माग्न सक्छौँ उहाँहरूसँग, जस्तो कतिजना टुरिस्ट भिसामा आउनुभयो, कतिजनाले लेबर अप्रुभल लिनुभएको छ, त्यहाँको लेबर अप्रुभल लिनुभएको छ भनेर लियो भने त हामीसँग भएको तथ्याङ्क र त्यहाँको तथ्याङ्क मिलाएर हेऱ्यो भने त सकिन्छ त। हामी एउटा एनजिओले गर्न सक्ने कुरा पनि सरकारले गर्न सक्दैन र स्केल पो ठुलो गर्नु पर्या हो त। अनि कतिवटा ठाउँमा त त्यो डेटा ओभरल्याप पनि छ, त्यो डेटा ओभरल्याप छ भनेदेखि एकीकृत एउटा व्यवस्थापन गर्नु पर्यो। यो नगरिकन हामीले तथ्याङ्क छैन मात्रै भनिराखेका छौँ, तथ्याङ्क छ, यसलाई व्यवस्थित नगरेको हो। र अनि अर्को कुरा के हो त भन्दाखेरि, केही गरी हामीले यो योजना गर्दाखेरि तथ्याङ्कको आधारमा नभइकन गरेको थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो, हामी योजनामा कममा छैनौं। जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ, त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ। किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ, त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ। जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ, ट्रेन्ड त निकाल्न सक्छ, निकाले पनि छ, कतिवटा स्टडीहरू भएको छ, त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने भने हामीसँग डेटा छ, हामी त्यसमा काम नगरेको हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ, अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन। हजुर, योजनाको कुरा गर्नुभएको छ, सोचको कुरा गरिरहेको छु म, योजना त दोस्रो कुरा तेस्रो कुरा हो, पहिलो सोच ल है, म अब यसो गर्छु भन्ने हुनु पर्यो नि। साह्रै दिक्क लागेको छ कि अब त, किनभने एउटा पनि अपेक्षा थियो यहाँ, अब यो के हुन्छ, युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन, त्यो अरू दायाँ बाएको कुरा होइन, एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो, जाँदाखेरि के पनि छैन, उहाँहरूले सबै कुरा जानेछ, अरूले केही पनि जानेको छैनन्, सुन्नु खोज्नुहुन्न, भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ। यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो। हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकितको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन। योजना गर्नु पर्यो, सोच राख्नु पर्यो, सोच पहिला ओरिएन्टेसन हुनु पर्यो, सोच हुनु पर्यो, त्यता कतातिर हामी अभिमुख हुने, जस्तो 5 वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले कतिवटा ग्राउन्ड क्रिएट गर्यौँ, के केमा त कुन कुन सेक्टरमा होइन, उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरू चाहिँ स्मल साना तथा घरेलु उद्योगहरू कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरू आउनु पर्यो नि. त्यो चिज छैन अनि प्रब्लम त्यहाँनिर हो. त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो. पहिलो चरणमा सोच हुनु पर्यो, दोस्रो चरणमा यो प्लान हुनु पर्यो र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला. भनेपछि अहिले योजनाभन्दा अगाडि दुईवटा काम गरेकै छैन, त्यहाँ आउन बाँकी छ.
2: अब यो आउने भनौँ न एक वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको एक वर्षमा?
3: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक के पनि हुनेवाला छैन. नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस. तर त्यो बाहेक इन्टरभेन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ. अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्न हुँदैन. यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको, अफिसियली पठाएको यसको अर्थ छ यो गाएको गएको होइन. हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पर्यो. अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जहाँसुकै गरे पनि हुन्छ. बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रोडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त. यसरी हामीले योजना गर्यौं भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई. हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला, त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गर्यो भने अब आउने 6 महिना, हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ. यो 3 महिना त सोचमै गयो भइहाल्यो. अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ र त्यो 3 महिनामा हामीले खाका बनायौँ भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौ. नसकिने कुरो छैन. किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ. वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला, होइन, त्यसपछि मानवीय पुँजीहरू आउला. त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त, होइन. अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त. फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन् कि सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला. त्यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउण्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेशन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सक्यो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौ. त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ. किन अझै भन्दा यो ज्योमेट्रिक ग्रोथ हुनेवाला होइन. त्यो के अरे यो एकपछि दुई पछि तीनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा. रोजगारीको क्षेत्रमा यो धेरै मल्टिप्लाइड भएर आउनेवाला छ. किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ. किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ. कृषिलाई यसरी हेर्न सक्नु पर्यो कि. अब कृषि यसले एक्जाम्पल दिएको, त्यसै गरी पर्यटन होला. एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त. हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला. बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला. त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानाका लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला. यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ. अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई, वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनिखेरि इन्टरनल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रैमा सोचिराखेका छौँ. त्यसरी होइन, यसलाई अलिकति फरक तरिकाले हेर्नुपर्छ.
2: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनक दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड दिएको भनेको आईटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ. सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ. कृषि पर्यटन जस्ता क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, एक द्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयन चाहिँ कहाँ पुग्यो जस्तो लाग्छ तपाईँलाई?
3: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जयबाईश्वरीमा बस्छु. अनि मलाई चाहिँ यो के सीतापाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो
2: भनेको भनेको आईटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ. सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ. कृषि पर्यटन जस्ता क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो

0: कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि नेपालको समग्र रूपमा हेर्ने हो भने एजुकेशनसँग एकचोटि जोडेर हेर्नुभयो भने 12 कक्षा पास गरेपछि ब्याचलर्समा भर्ना हुने संख्यामा जुन एब्सेन्ट देखिन्छ त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो। त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनुपर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गर्न जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आइटी प्याकेजहरू हो, पपुलेसनको डिमाण्ड के हो, हामीसँग भएको दक्षता योग्यता हाम्रो चाहना के हो, मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ, मेरो दक्षता कहाँनिर पुग्छ, मैले मेरो घर नछोडिकन काम गर्नु पर्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त। हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त। त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पर्यो नि, एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला निर्माण व्यवसाय महासंघ छ, त्यहाँ गएर सोधे भइगयो त उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि। त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने, कहाँबाट ल्याउने, मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त, त्यो चाहिँ छैन। त्यसरी एकदम सेक्टर वाइज प्लान छैन। अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ। डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खल्तीमा पैसा पनि हुनु पर्यो नि। 1 GB डेटा किन्नलाई चाहिँ महँगो छ, अनि डिजिटल नेपालको सपना देखेर हुन्छ? डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गराउला नि, देखाउला नि सपना त्यसपछि डिजिटल नेपालको। हामी त्यसमा अक्वेन्टेन्ट छैनौँ, हामी त्यसमा अभ्यस्त छैनौँ, हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौँ त्यो प्रविधिमा जोड दिइराखेका छौँ, र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिरहेका छौँ, भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो। त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन। अब गर्नुपर्ने चाहिँ के हो त, के थियो त भन्दाखेरि हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो। कृषिमा आधुनिकीकरण गर्ने भन्यो, तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बेहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हो नि, भनेपछि त्यता सहजीकरण गर्नुपर्छ होला नि त, त्यो चाहिँ नगर्ने। अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ, अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ला अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइदेऊ न, र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापसिटी पनि बिल्ड गरिदेऊ नि त। बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला, त्यही भनेको यो स्टन्ट भयो क्या, यस्तो स्टन्टले चल्दैन। जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एङ्गल खोजेर चाहिँ गएर रोपाई गर्छौँ, त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन, त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ। हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ, हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन। लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चीजको व्यावहारिक ज्ञान चाहिएको छ, त्यो व्यावहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले संकोच भइरहेको छ, किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला। तर उहाँहरूको जस्तो जोश, उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ त्यसलाई चाहिँ अनुभव एउटा चीज चाहिँ आवश्यकता छ। उहाँहरूलाई रिसै उठे पनि अनुभव कहीँ न कहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ। कहिलेकाहीँ हामीले भन्छौँ नि के अरे मन नलागेकोलाई पनि कहिलेकाहीँ पुज्नुपर्छ भन्छन् नि, अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिने कि। त्यही भएर
1: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन, कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
0: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोड म्याप देखिनुपर्छ। जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन। जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गर्यौं होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा। त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गर्यौं, 10-15 लाखका कुराहरू गर्यौं, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गर्यौं। त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौं, राष्ट्र ब्याङ्कले बन्डहरू लिएर आयो, त्यसै गरी चाहिँ आइपिओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर

0: इन्ट्रेस्ट लाग्छ कि भनेर गर्यो. तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्ट्सहरू ल्याए त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले. त्यो कारणले के गर्नु पर्यो भन्दा अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पर्यो, सोध्नु पर्यो. अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त. हो, त्यो कुरालाई अब एड्रेस गर्नु पर्यो नि त, होइन? भनेपछि अब हामीले के हेर्नु पर्यो भन्दा अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो. त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो पाँच वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर बीस वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ. अब उहाँहरूको क्यापिटल कति हुन सक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौं? एउटै मान्छेले ल्याएको पाँच लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन. भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनेरि कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ, हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन. र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो, होइन? भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चिजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला. पोलिसीले देखिनु पर्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनुपर्ने होला, होइन? प्रतिबिम्बित हुनु पर्यो. पछि यो चिजहरू त्यहाँबाट देखिनु पर्यो, एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पर्यो, र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै फ्री लगानी गर्छ. नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो. जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला. त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता? त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पर्यो, होइन? जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त. उद्योग धन्दा खोल्नु पर्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पर्यो कति अन्डर खानुपर्छ? अहिले वान स्टेप सोल्युसन त भनेको छ भन्नु त, होइन? तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन. अहिले पनि वान स्टप सोल्युसन त भन्यो, तर एउटा सामान्य वैश्विक रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पर्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ. त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पर्यो कि पहिला. त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पर्यो नि. एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुन सक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुन सक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पर्यो. त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने, होइन? अनि प्रदेश सरकारले यो गर्न सक्ने र संघीय सरकारले चाहिँ केन्द्र तहबाट दिन सक्ने कुराहरू, जस्तो ब्याङ्किङ प्रणालीमा चाहिँ उहाँहरूलाई जोड्ने, बजारीकरणमा उहाँहरूलाई जोड्ने, अब केही गरी हाई भ्याल्यू प्रोडक्टहरू छन्, होइन, धेरै मूल्य आउने खालका चाहिँ उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा, त्यो कुराहरूमा चाहिँ केन्द्र सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला. यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा, वैदेशिक रोजगारीमा दस पन्ध्र वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न. युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भासिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला. तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु. यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभवले, त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेका कुराकानीको आधारमा यो कुरा गर्दैछु. उहाँहरूको इन्ट्रेस्ट नै बसेर केही सानोतिनो व्यवसाय गर्ने छ. आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन. जस्तो सामान्य एक्जाम्पलको लागि, सड़क पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सड़क पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त, होइन? त्यो वातावरण त बनाइदिनु पर्ला नि त. त्यसले गरिसकेपछि पनि उहाँहरू सड़क पेटी अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुरा गर्छौँ भने सड़क पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिराखेका छैनौँ त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय ठूलो व्यवसायलाई त अलरेडी जहिले पनि ठाउँमै छँदैछ र ठूला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु। तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि एउटा ठाउँमा जस्तो मानौ अहिले हाँडीगाउँमा यहाँले देख्नुभयो होला शनिबार बाटो बन्द गरेर एउटा गर्छ एउटा मान्छेले एक हप्ताको लागि आमदानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइदिएछ नि त। त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठूलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त। ल तिमी केही भयो तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पर्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस् प्रदेशले होस् वा केन्द्र सरकारले होस् दिनु पर्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पर्यो आर्थिक सहयोगको लागि हामीसँग भन्नु पर्यो सब्सिडाइज लोन होला यहाँ कसैले पनि अनुदान पैसा दान दिएर काम चल्दैन उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ किनभने त्यो लोन लिने भयो भने लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पर्यो भनेदेखि त्यहीँबाट हतोत्साही भएर नगरेको न हो अब यो एक कदम अगाडि बढ्नु भएको छ यो एउटा पर्टिकुलर केसमा मात्रै है एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि प्रोडक्ट आइडेन्टिफाई गरेर जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नासपातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको त्यहाँको नासपातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के त ती डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त त्यतातिर ध्यान दिनु पर्यो नि। हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्न पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त। त्योतर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त त्यो त सरकारको क्षमताले गर्नु पर्यो नि त। हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु तिमी गोलबेडा खेती गर तिम्रोले एभरेज रेट पाउँछौ एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरण उसले बनाइदियो भने सरकारले बनाइदियो भने हुन्छ। अर्को कृषि करिडोरको बाहेकको कुराहरू यो कृषिमा धेरै लामो कुरा भयो सामान्य रूपमा हामीले चाहिँ दैनिक उपभोग्य वस्तुहरू साबुन पेस्ट केमिकलहरूको अहिले कति छ्यास ठेलामा बेचेर हिँड्नेदेखि लिएर सबै देख्छौँ टोयलेट क्लिनरदेखि लिएर त्यो केमिकलहरू आयात गर्नमा हुने कुराहरू समस्याहरू छन् नि त त्यसलाई हामीले कतिको फेसिलिटेट गरिरहेका छौँ त कहाँबाट पाउँछौँ हामीले त्यसको प्रविधि कति छ अब त्यो ह्याजर्डस काम हो भन्ने कुरा हामीले नबुझिकन जुन पनि ठाउँमा चाहिँ हामीले बालबालिकाहरू पनि खेल्ने ठाउँमा चाहिँ उद्योग बनाएर साना उद्योगको नाममा बनाएर खोलेर छोड्दाखेरि त्यसले हुने ह्याजर्डको कुराहरू हामीले कहिले गर्दैनौँ त्यसबाट त्यो उद्योग धन्दाबाट निस्किने केमिकल्सहरू त्यो बाई प्रोडक्टहरूलाई चाहिँ प्युरिफिकेसन गर्नलाई कसले हेरिदिने रोक्न त हामीले सबै ठाउँमा रोकेका छौँ तर फेसिलिटेट कहाँ कहाँ गरेका छौँ त हो। अब चाहिँ समय केमा ध्यान दिनु पर्यो भन्दा फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो जसले गर्दाखेरि साना उद्योगहरू घरेलु उद्योगहरूको प्रोत्साहन होस् त्यसले चाहिँ लङ टर्ममा इम्प्याक्ट गर्छ नत्र अहिले जसरी हामीले सोचिरहेछौँ त्यसरी हुँदैन। रिटर्निङ माइग्रेन्ट वर्करले त्यो एक्जाम्पल देख्यो भने हुन्छ र यसका लागि एउटा चाहिँ के हुनु पर्यो भने एउटा वैदेशिक रोजगारीमा जानु अगाडि उसले एउटा सोच बनाउन सकोस् कि म पाँच वर्ष काम गरेर यति पैसा कमाएर यहाँ आएर यो उद्योग गर्छु भन्ने सोच बनाउन सक्ने खालको खाका हुनु पर्यो र के हुनु पर्यो त भन्दा गएको तेस्रो वर्षसम्ममा उसले घरमा पठाएको पैसाबाट यहाँ केही कुरा सुरु भइसकेको हुनु पर्यो त्यो दुई वर्ष उसले यहाँ भइसकेको बेसमा भएकोलाई उसले आएर अपलिफ्ट गर्न सक्ने गरी वातावरण गर्नुपर्छ तर आशा गर्न सकिन्छ किनभने अहिले भर्खर त सय दिनु भयो आशा गरौं न यस्तो जोस जाँगर भएका चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्छ प्रधानमन्त्री आफै नै त्यस्तो यङ एन्ड एनर्जेटिक हुनुहुन्छ उहाँहरूले चाहनुभयो भने के नहोला र खालि के भन्दाखेरि दुई चारवटा कुराहरू चाहिँ उहाँहरूले ध्यान दिनुपर्ने जस्तो मलाई लाग्छ के कुरा भन्दा उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो उहाँहरूले अरूले भनेकै मान्नुपर्छ भनेको होइन, अरूले भनेको सुन्नु पर्यो, एनालाइज गर्नु पर्यो, कति कुरा चाहिन्छ कति कुरा चाहिँदैन भन्ने कुरा हेर्नु पर्यो र अनि त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला र अब आशा चाहिँ म चाहिँ फेरि आशावादी छु।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीममा मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
0: सजिलो हुनेछन्
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 0942-8888 98 8 98 35 8 8 8
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 4-93-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवन र धादिङको सड़क खुल्यो, काठमाडौँमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। वर्षा र पहिरोका कारण अवरूद्ध धादिङ र चितवनको सड़क बिहानदेखि खुलेको छ। लगातार जसो पानी परेर सड़क अवरूद्ध हुँदा प्रहरीले हिजो बेलुकादेखि लामो दूरीका गाड़ीलाई काठमाण्डुमा रोकेको थियो। अवरूद्ध सड़कको पहिरो पन्छाएसँगै नागडुङ्गा, मुगलिन, नारायणघाटमा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार बिहान 8 बजेदेखि गाड़ी चल्न थालेका हुन्। यससँगै हिजो बेलुकादेखि मुगलिन नारायणगढ़ सड़क खण्ड पहिरोका कारण अवरूद्ध थियो। आज बिहान मेसिन परिचालन गरी जलविरे सहित विभिन्न ठाउँको पहिरो हटाएसँगै सड़क दुईतर्फिनी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ। यस्तै नागढुङ्गामा चर्केको सड़क पनि खुलाएको धादिङ प्रहरीले जनाएको छ। अहिले गाड़ीको चाप हुँदा लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। बीपीराज मार्गको रोशी खोला र कान्ति लोकपथ लगायतका ठाउँमा भने लेदो सहितको पहिरो गएकोले गाड़ी चलाउन समस्या छ। फर्पिङ, फाखेल, सिस्नेरी हुँदै हेटौडा पुग्ने सड़क पनि बन्द छ। गैराती जस्तै आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। गैराती पनि बागमती, लुम्बिनी र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी परेको थियो। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21 खर्ब 20 अर्ब 80 करोड़ पुगेको छ। जेठमा मात्र रेमिट्यान्स आप्रवाह 2 खर्ब 3 अर्ब 89 करोड़ रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1 खर्ब 76 अर्ब 32 करोड़ रहेको थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद वित्तीय आय अर्थात खुद ट्रान्सफर 23.21 अर्ब 7 करोड़ पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16 खर्ब 69 अर्ब 51 करोड़ रहेको थियो। जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 3,67,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 3,55,735 रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर छन्। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अर्थतन्त्रका बाह्य सूचकहरू रेमिट्यान्स, विदेशी मुद्राको संचित, शोधनान्तर स्थिति, वैदेशिक व्यापार बलिया देखिएका हुन्। आन्तरिक सूचकतर्फ मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलन लगायतका क्षेत्र पछिल्लो 11 महिनामा निराशाजनक नै छन्। पेट्रोल छर्केर जलेका सर्लाहीको गौडैता नगरपालिका 10 का विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाण्डु ल्याइएका मण्डलको किर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा गए राति ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभयो। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 जनाको ज्यान गएको छ। यससँगै मुगुका गणेश नेपाली र काठमाण्डुका अश्विन राउतको पनि ज्यान गएको थियो। नेपाल विद्युत प्राधिकरण धरान कारले सुनसरीको जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका बीच सेउती पुल नजिक गैराती जीप दुर्घटना भएको हो। BA1651 नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरीकारले सुनसरीका सूचना अधिकारी प्रहरीनायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। दुर्घटनामा चालक धरान 13 का बीर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 का सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 का पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। पर्वत स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल समेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बहाव बढ़ेपछि शालिग्राम शिला डुबानमा परेको हो। शिला डुबानमा परेपछि नियमित पूजापाठ र दर्शन तत्कालका लागि बन्द गरिएको छ। शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा छैन। जिल्ला प्रहरीकारले पर्वतले लगातारको वर्षासँगै सेतीबेडी क्षेत्र लगायत विभिन्न खोला तथा नदीमा बाढ़ी पहिरोको जोखिम रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम जुनसुकै बेला आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरिएको प्रहरी निरीक्षक राजन पटेलले बताउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको हो। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचान अर्थात ट्रेनिङ निड एसेसमेन्टको आधारमा छनौट गरी उपयुक्त हुने खालको रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गर्ने मन्त्री यादवले बताउनु भएको छ। अब विदेशको खबर। भारतको पश्चिम क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा 9 जना कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था AFPले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्याण्डफील्ड अर्थात फोहोर विसर्जन
4: उत्पादन स्थलबाट हजारौं टन फोहोर खस्ता प्रशासनिक भवनमा रहेका 23 जना व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्याण्डफील्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको खबरमा उल्लेख छ। 14 जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन र गतिविधि अस्थायी रूपमा रोकिएका छन्। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एलनिनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातीदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष चार देश सेमी फाइनलमा पुगेका हुन्। आज राति पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराती 1:15 बजे शुरू हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराती 1:15 बजे शुरू हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। त्यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगेका हुन्। अर्जेन्टिना 3 पटकको विश्व विजेता टोली हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 बजे शुरू हुनेछ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चितवन र धादिङको सड़क खुल्यो। काठमाण्डुमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुरोध। 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो। अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक सूचक कमजोर। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्ता 9 जनाको ज्यान गयो। केन्द्र संचालनका गतिविधिमा अस्थायी रोक। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में पनि चाहिन सक्छ। कण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 괜찮아 딱 해서 보너스 빵
1: We set up and not before 계속 맞춰 뒤태웠어요
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: काली नदी को सिर
3: मणि चूड को काख
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
3: शांति र आनंद को अनुभूति
2: भीड़भाड़ बाट टाढा
3: शहर बाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्गानिक फार्म रिसोर्ट
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946566 र 9841949481 वेबसाइट झुले.com.np
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी र बोडेको सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीको लागि झोला, कलम, कापी लगायतका शैक्षिक सामग्री, क्यारम बोर्ड, ब्याडमिण्टन, चेस, भलिबल लगायतका खेलकुद सामग्री वितरण गरिएको छ। मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीको पठन पाठनमा कुनै कठिनाई नहोस् भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैबीच होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई विद्यालय आउन जान सहज बनाउने उद्देश्यले आजदेखि बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकको स्वास्थ्य सुरक्षा सहित समग्र व्यवस्थापनका लागि सम्बन्ध मन्त्रालयबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकोले ढुक्क भई बस्न अनुरोध गर्नुभयो। रोशी खोलाको बहाव तथा सड़कको अवस्थालाई मध्यनजर गर्दै बन्द गरिएको बीपी राजमार्गमा गाड़ी चल्न थालेका छन्। रोकिएका गाड़ीहरू बिहानदेखि सञ्चालन भइरहेका छन्। जिल्ला प्रहरीकारले काभ्रेका प्रमुख एसपी रविन कार्कीका अनुसार आज बिहानैदेखि राजमार्ग सञ्चालनमा आएको हो। हिजो रोशी खोलाको जलाधार क्षेत्रमा पानी परिरहेकोले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि धुलीखेल, काभ्रे बन्ज्याङ, भकुण्डे र मंगलटारमा गाड़ीमा चलाउन रोक गरिएको थियो। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको रकम बचत फिर्ता गर्दैछ। समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बढ़ीमा 1,00,000 रूपियाँसम्मको बचत रकम फिर्ता गर्न लागि समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनु आज ललितपुरको जावलाखेल बागमती प्रदेशको सुशासन केन्द्रको सभाहालमा बचत फिर्ता शुभारम्भ गर्न लागि हो। समितिले सिभिल, सुमेरू, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताको 1,00,000 रूपियाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई 10,000 रूपियाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ। यो मसान्तसम्ममा पाँच सहकारीका झण्डै 3,000 साना बचतकर्ताले रकम फिर्ता दिने समितिका सदस्य ढकालले जानकारी दिनुभएको छ। बचतकर्तालाई रकम फिर्ता गर्न झण्डै 9 करोड़ रूपियाँ जम्मा भइसकेको छ। र नेपाल प्रहरीले अवैध लागू औषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले लागू औषध कारोबार गर्ने काठमाण्डु नागार्जुनका 27 वर्षीय मनिष श्रेष्ठ, 21 वर्षीय रोहित महर्जन र काठमाण्डु महानगरपालिका 16का 20 वर्षीय सम्भव बस्नेतलाई हिजो पक्राउ गरेको जनाएको छ। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गराज रिङ्गीले उनीहरूको साथमा लागू औषध सहित 1 थान स्कूटर र 3 थान मोबाइल बरामद गरेको जानकारी दिनुभयो। पक्राउ परेका व्यक्तिमाथि लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक चितवन र धादिङको सड़क खुल्यो। काठमाडौँमा रोकिएका गाड़ी चल्न थाले। गाड़ीको चाप हुँदा लेन अनुशासन पालना गरी चलाउन ट्राफिक प्रहरीको आग्रह। सुकुमवासीलाई सुविकास तथा रोजगारमा आबद्ध गराउन कार्यक्रम ल्याउने सरकारको प्रतिबद्धता। शिक्षा मन्त्रालयद्वारा भक्तपुरको होल्डिङ सेन्टरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण। र आजदेखि ललितपुरका पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गरिँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: घर कहाँ पर?
1: स्वप्नको दिलमा।
0: कालो रुखमा कालो काग, कालो कागको कालो प्वाक। ओके तिमीहरू हेर, बेसी नटी नबन्या तिमीहरू। ल बाबा, 420 को लागि अप्सराहरूले छोड्नु भयो कि यो मेसेज हेरिहालौँ।
2: हजुरको प्रेडिक्सन फुटबलमा मात्रै नभए हाम्रो भविष्यमा पनि गरिदिनु
3: पर्यो।
4: आई थिङ्क मैले त्यो ब्रेन वेभ हो जस्तो लाग्यो मलाई। आई एम गोना ट्रस्ट माई
0: इन्स्टिङ्क्ट।
1: एकजना फ्यानले स्वप्नलाई होइन, आई लभ यु म्युजिक यताउता कि भने ठ्याक्कै त्यो भाइ गइसकेपछि उताबाट एकजना अर्को मान्छेले गयो अनि स्वप्नले तर खासमा आई हैड अलरेडी सीन ही वाज वेविंग
0: एट समबडी एल्स।
5: यो दसैँ तिहारमा खेलिरहेका थिए केटाहरूले
0: लङ्गर बुर्जा
5: भन्ने
0: लुडो लुडो लुडो छ नै आयो त बाबा, म्याक्सिममै आयो त।
4: इङ्ल्यान्ड र अर्जेन्टिना गेममा जो जसलाई जसरी पनि हेराउनु पर्छ।
1: यसको रेस्पोन्स कसरी आउँछ थाहा छ दादा? ओइ टिभी गरेर जा त।
0: वर्ल्ड कपको पनि हामी लगभगै वेयर रिचिङ टुवर्ड्स द फाइनल, अनि यस कार्यक्रमको नि एक्साइटमेन्ट रिचिङ इट्स पिकिङ राइट। सो एकदम खतरनाक मोडमा छौँ हामी। यहाँ आँखा झिमिक्क भयो भने माल गायब भइहाल्छ। सो त्यो सबै नहुनको लागि तपाईँले के गर्नुपर्छ थाहा छ? लाइक शेयर सब्सक्राइब गर्नु पर्यो के को त द हिमालयन टाइम्स युट्युब च्यानलको, र बेल आइकन पनि टिङ्ग गरिदिइहाल्नु पर्यो। This program is brought to you by Extreme Energy Drinks, powered by Asian Paints, co-powered by NIMD East Capital, co-sponsored by KE. And of course, you're watching Extreme Football Circus. Yo, Aman, yasto tito manje cha. Yo manje yasto tito manje le chai kina yasto mitho manje harulai chai set ma bolaunchu bhanera tapailai achamma pani lagla haina, sadhai mitho mitho manche madhe bolaunchu. Aaja jhan dherai mitho manche bolaachu hai. Couple goals bhanera kallai bolaunu, couple goals te euta huncha bhandakheri chai there is only one couple in my mind and sabse mitho couple for me because I love them both.
6: Joshna Yogi, thank you so much for coming.
0: अब म तिम्रो बेस्ट फ्रेन्ड भएर पो तिमीले पो मलाई
4: जसले भन्छ जहिले एकदम कुरा गर्छ हजुरको बारेमा है, घरमा हुँदा पनि
0: कुरा मात्रै गर्छ कि गाली पनि गर्छ भन्ने हो होइन। रिसेन्टली यु गाइज डिड घर कहाँ?
4: हजुर घर कहाँ पर्यो?
0: घर कहाँ पर्यो? घर कहाँ पर्यो? कहाँ पर्यो?
1: स्वप्नको दिलमा।
0: आजको प्रोग्राम सकियो, यहाँ हामी क्लोजिङ गर्दैछौँ। आजको कार्यक्रम यहीँबाट सकिन्छ। यु डिड द डाइरेक्सन, उसको अभियसली स्वप्नको नयाँ गाना रिलिज हेरे, मलाई चाहिँ नेपाल फिल भयो, एकदमै नेपाल भाइब्स आयो, मजा आयो होइन। अनि कति योभन्दा अगाडिकोमा अलिक अर्बन फिल भएको तिम्रो भिडियोजहरू आइरहेको थियो, त्यसमा स्वाट्टै चेन्ज आएछ। उसले त अस्ति भेट्दा त भनिरहेको थियो जसमा त्यो डाइरेक्सन गरौँ भन्थ्यो, अनि कतिको अप्ठ्यारो मान्छे हो डाइरेक्सन गर्दाखेरि?
4: होइन डिरेक्सन
0: उता नहेरिकन मलाई मात्रै हेरेर,
4: टु बी अनेस्ट होइन, अब जस्तै हामीले अरू एक्टरहरूसँग एक्ट्रेसहरूसँग काम गर्दाखेरि चाहिँ बेस्ट जो जसले जस्तो लिन्छ उनीहरूलाई, मैले एज अ थर्ड पर्सन हेर्दाखेरि मलाई चाहिँ एकदम दामी अब हुन्छ नि, पछाडि बसेर हेर्दाखेरि एकदम उसले एकदम राम्रोसँग सिकाइरहेको छ, उनीहरूले फेरि एकदम फलो गरिरहेको छ पनि लाग्छ। तर आफू त्यो स्पटमा पर्दाखेरि चाहिँ त्यो मलाई वाइल्ड धेरै गाली खायो,
1: गाली होइन उसले स्वप्नले चाहिँ त्यो वाइफ अब वाइफ त हो नि भनेर लियो, यो नगरौँ हुन्छ टाइपको के, त्यसरी त मिल्दैन
0: जो जसलाई त त्यो भन्नै पाइँदैन, कसैले पनि सक्दैन।
1: तर म त भेरी सफ्ट डिरेक्सन हिम होइन, वेन ही डिरेक्टेड मी एउटा प्रोजेक्टमा, ए केटी एक्टिङ गर्नु सिधै, ए केटी एक्टिङ गर्न गरे गर्दैछु कि दादा, भएन मिला फेरि
4: अलिअलि
1: इन्फ्लुएन्स त मजाले आयो।
0: मेरो ब्यान्डर भयो। दिस सङ इज अन युट्युब
4: हजुर,
0: एन्ड द सङ्स नेम इज अभियसली घर कहाँ पर्यो
4: हजुर।
0: यो चाहिँ तपाईँहरू सबैले हेरिदिनु पर्यो, किन जोसना योगीजीले डाइरेक्सन गर्नुभएको स्वप्नको न्यू रिलिज
4: हजुर
0: राइट, यो चाहिँ हेर्नु पर्यो। चाहिँ फुटबलहरू या कुनै गेम चाहिँ यु गाइज वाच टुगेदर?
1: यस वी वाच टुगेदर, म बुझ्दिनँ तर उसलाई चाहिँ म त्यहाँ सपोर्टको लागि चाहिँ म बस्छु, उसले बुझ्छ सबै.
4: अनि सबै मतलब अलिकति जस आफूलाई थाहा भएको कुराहरू चाहिँ हुन्छ, अनि उसले मलाई सोध्छ किन उसलाई यस्तो गरेको, अनि म त्यहाँनिर पुरा यस्तो रोकेर
0: यो वर्ल्ड कप सँगै हेरिया छ
4: अस्ति के अरे
1: बिहान पनि
0: अर्जेन्टिना के हेर्यो.
4: म चाहिँ एकदम के अरे अर्जेन्टिना मेरो फेभरेट कन्ट्री भयो, फेभरेट टिम भयो होइन. अनि अस्ति इजिप्टको गेममा हामी हारिरहेको थियौँ नि त, अनि यस्तो फर्स्टेड भइरहेको थियो होइन. जो जो त्यो बेलामा ऊ आफ्नै काम गरिरहेको थियो, कहाँनिर बेडरुममा थियो, अनि त्यो पछाडि अनि एकछिन पछाडि आयो कि अनबित्तिको गोल हाने कि त्यस पछाडि मैले उसलाई
0: त्यही
1: बसेर काम गरे
0: भएको त्यो रहेछ.
4: हजुर
0: डिड यु कल मेसी आफ्टर द्याट, यु शुड हैव कल मेसी ब्रो. सुन न यहाँ खास भएको चाहिँ यो हो होइन,
4: त्यही भनेर क्रेडिट तिमीले चाहिँ पाउनु पर्ने
0: हो. एक्ज्याक्टली क्या
1: मैले
0: पाउनै पर्यो यो चाहिँ कुराकानी हुनु
4: पर्यो. हजुर त्यही भने
0: आज पनि हेरे हो त्यसो भए,
4: आज पनि हेरेँ म, आज चाहिँ म हेरेँ
0: अनि
4: त्यही हो ठ्याक्क मैले भनेको जो जसलाई नउठुन जेलसम्म 1-1 नै थियो क्या, उठेर आए पछाडि लास्टतिर अनि 3-1 भयो कि.
0: ल अब हाम्रो जति पनि दर्शकहरूले हेरिरहनु भएको छ, अर्जेन्टिनाले वर्ल्ड कप जित्ने हो भने नेक्स्ट गेम इङ्ल्यान्डलाई हराउने, त्यसपछि फाइनल जित्ने हो भने यहाँ मेन मान्छे यहाँ हुनुहुन्छ, जो जोले हेर्नै पर्यो. तपाईँहरूले यहाँ कमेन्टमा लेख्ने कि जो जोलाई कसरी फकाउने लेख्नुहोस्, मेसीका फ्यानहरूले के फलफुल सलफुल ल्याएर चाहिँ जो जोलाई चक्लेट सक्लेट के आधी मकै आउँछ है. सो यो गर्यो भने चाहिँ डेफिनेटली टु गेम्स, टु टाइट गेम्स, एकदमै ड्रमा हारिरहेकै गेम अझै अगाडि छ. जो जो कम्स
1: सबै फ्यान्सहरूले लहट्नुहुन्छ.
0: आफूले पहिला पहिला बाबाहरूसँग उहरूसँग वर्ल्ड कप हेरेको, फर्स्ट फर्स्ट वर्ल्ड कप हेरेको याद छ?
1: आई थिङ्क आई वाज 8 years old होला होइन, द्याट वाज लाइक धेरै ब्याक. अनि त्यस बेला बाबाले भर्खर फर्स्ट टाइम कलर टिभी किन्नु भएको थियो
0: फर द वर्ल्ड कप
1: अनि त्यस बेला त अब हामी सानो एउटा मात्र कोठावाला थियो, रेन्टवालामा बस्दाखेरि अनि ब्युजा थियो, रातिको सो म्याच थियो, म ब्युजेर देखेको थिएँ नि बाबा पुरा टिभी अगाडि बसेर पुरा, त्यो देखेको याद छ मलाई अहिले पनि. आई वाज भेरी यङ अनि हेर्नुहुन्छ बाबा.
0: कुन टिम सपोर्ट हुन्छ?
1: बाबा पनि अर्जेन्टिना.
0: अर्जेन्टिना हो.
4: अघि बिहान मलाई फोन गराउनु भएको थियो, के अरे हामी हेरिरहेको थियो अनि त्यो येलो कार्ड पायो नि उसको स्विजरल्यान्ड, अनि ठ्याक्क बाबा बत्ती गएछ नि फोन गर्नु, बाबु के भयो येलो रेड कार्ड रेड पायो अनि उसले होइन अर्को टिम ए ल त्यसो ठिक छ हाम्रो बत्ती गयो भने
0: हेर्नु कस्तो मोमेन्ट
4: येलो कार्ड पाउँदाखेरि झ्याप्पो बत्ती गएछ अनि मलाई फोन गराउनु भएको थियो
0: है. तिम्रो आफ्नो चाहिँ मेमोरी वर्ल्ड कपको?
4: मेरो त वर्ल्ड कपसँग एकदम त्यो हुन्छ नि कोर मेमोरी भनेको चाहिँ, म चाहिँ होस्टेलमा पढेको हो नि त, आर्मी स्कुलमा म 7 वर्ष बसेको, अनि हाम्रोमा चाहिँ त्यहाँ वर्ल्ड कप हुँदाखेरि अब त्यो पुरा इट इज टु बी लाइक अ फेस्टिभल हुन्छ नि. रातिको टाइममा गेम हुँदाखेरि चाहिँ अरू हाम्रोमा चाहिँ टेलिभिजन चाहिँ स्याटरडे हेर्न मात्रै अलाउड
0: हुन्छ.
4: हाम्रोमा चाहिँ डाइनिङ हलमा गेम भएको बेलामा यत्रो स्क्रिन ल्याएर राखिदिन्थ्यो अनि त्यो रातभरि बिहान पनि उठ्ने बित्तिकै गाला भरि त्यो हुन्छ नि म्याप
0: पेन्टिङ
4: लेख्यो, मलाई यो प्लेयर मनपर्छ यस्तो गर्यो, टिम बनायो मनपर्ने मनपर्नेहरूको फुटबल पनि हामी त्यसरी नै खेल्थ्यौँ कि हामी टिम.
0: ओके त्यही अनुसार नै टिम स्ट्रक्चर गर्छ
4: हजुर, टिम बनाएर खेल्यो. सो मेरो चाहिँ वर्ल्ड कपसँग एकदम धेरै मेमोरी छ स्कुलको टाइमको चाहिँ.
0: भक्तपुरको आर्मी कलेज
4: चाहिँ भक्तपुरमा चाहिँ मेरो एन्ट्रेन्स दिएको तर आई वाज मुभ टु धरानमा, कोटा फुल भएर म चाहिँ धरानमा सिफ्ट भएको थिएँ.
0: त्यो त झन् क्रेजी प्लेइङ एरिया हो नि त त्यहाँ, फुटबल भनेपछि त अझै धरान एन्ड फुटबल इज लाइक सिनोनिम्स अफ
4: प्रपर एकदम. फेरि हाम्रोमा त्यहाँ प्रपर त्यो फुटबल ग्राउन्ड नै थियो नि त दुइटा, अनि मजाले जतिखेर भन्नु लाग्यो हामी चाहिँ खेल्न जाने कुद्ने, सरहरूलाई लुकी लुकी खेल्न जान्थे हामी, कति पनिसमेन्ट पनि पायो अनि
0: प्रपर स्पोर्टिङ एडिसन
1: उसले अझ थोरै भन्यो. वेन यु वाचेस होइन उफ्रिरह हुन्छ
0: क्याफ्री
1: कोठामा ओर्दो ओर्दो गरिराख्ने, हा हु गर्ने होइन, अनि कराउने, अनि अब अस्तिको म्याचमा त अलमोस्ट क्राइड क्राइड नै भनौँ न
0: इट्स
1: नट लाइक अलिअलि कनेक्सन होइन हि इज एक्सट्रिमली कनेक्टेड ओर्दोर ओर्दो के आतेर
0: त्यति बेला तिमी चाहिँ के गरिदिन्छौ त
1: म उसँग
4: सँगै
1: त्यही रुम हात छ त यता अनि ध्यान छ टिभीमा
0: That's nice. कस्तो मजा लाग्यो ठिक छ हामी एभ्री एपिसोडमा चाहिँ वी हेभ अ भिडियो कल दानी नेपाल नेपालको काठमाडौँको विभिन्न ठाउँहरूमा लान्छौँ है आज हाम्रो दानी नेपालमा के छ एकचोटि हेरौँ त
3: कमल पोखरी इज काठमाडौँ ट्राइङ टु रिमेम्बर वाटर अराउन्ड इट द सिटी रन्स ट्राफिक offices, shops, deadlines, dust and daily noise. But inside the pond, there is another Kathmandu. Slower, quieter. A city of lotus, reflection, patience and pause. Once, ponds like these were Kathmandu's breathing spaces. Today, they are reminders that progress without memory becomes only concrete. And in football circus, we say every team needs stamina, but it also needs recovery. Kamal Pokhri is Kathmandu taking a deep breath before the next attack.
0: He's got the breathing space. Kathmandu has a breathing space. Do you guys go out? चिनेरै तनाव हुन्छ
4: पहिला चाहिँ म कति चोटि जान्थेँ त्यहाँ पारिपट्टि मोमो पसलमा गएर मोमोहरू पनि खान्थेँ पछि गएर चाहिँ अब चिन्ने भन्दा पनि अब त्यो म चाहिँ अलिकति कस्तो भन्ने क्राउडमा मलाई खासै कस्तो भन्ने कम्फोर्टेबल फिल गर्दिन
0: ओके
4: अनि म अलिकति अकवर्ड छु
1: मान्छेहरूको अगाडि
4: ओके अनि मलाई त्यो रिजनले अब चिन्ने भन्दा पनि अब मलाई त्यो म इन्टरेक्टै गर्न आउँदैन कि मान्छेहरूसँग त्यसले गर्दा
0: मान्छे आइहाल्छ भेटिहाल्छ
4: के भन्ने फेरि के भनेन भने अलिकति रुड होला त्यो भन्दा म बाहिर निस्किदिनु जस्तो लाग्छ
1: नर्भस हुन्छ नि त उसलाई अप्रोच गर्दा
4: अनि
1: उसलाई बोल्ने बेला अलि आत्तिन्छ समटाइम्स अनि गो आउट
4: इम्बेरेसिङ मोमेन्ट पनि हुन्छ हिजो जस्तो
0: के गर्दैछ
1: होइन एकजना फ्यानले ठ्याक्कै के अरे स्वप्नलाई होइन आई लभ यु म्युजिक यताउता भन्ने बाटोमा थ्याङ्क यू सो मच थ्याङ्क यू भनेर ठ्याक्कै त्यो भाइ गइसकेपछि उताबाट एकजना अर्को मान्छेले गऱ्यो अनि स्वप्नले पनि तर खासमा आई हेड अलरेडी सिन हि वाज वेभिङ एट
0: समबडी एल्स
1: अनि मैले बाबा तिमीलाई वेभ गरेको छैन भने अनि उसले हतपत मास्क लगाएर अब मास्क लगाएर उसलाई नचिन्ने जस्तो होइन मास्क लगाएर कता गयो
0: अनि आकाशतिर यस्तो म होइन
1: अनि पछि त्यही बाटो फर्किनु नै पर्यो
0: उताबाट
1: घुमेर गयो म चाहिँ त्यहीबाट गयो घुमेर गएँ
4: यस्तो हुनुभन्दा त बरु बाहिर ननिस्केको
1: उसलाई वेभ
0: गर्दैन तिमी साइडमै थियो फेरि तिमी त
1: रियाक्सन गर्यो अब त्यो हाँसो थियो मैले भिडियो खिचेर जिसन थाल्यो
0: हामी कुराकानी त कन्टिन्यू गर्छौँ तर एकछिन म अडियन्सहरूसँग पनि कुराकानी गर्छु अडियन्सहरूसँग हामी क्विज मार्फत चाहिँ एभ्री डे हामी कुराकानी गर्छौँ नि त दोहोरो संवाद नै हुन्छ नि त हाम्रो सो रोयल प्ले क्विज अफ द डे अन्तर्गतको हिजोको प्रश्न रहेको थियो विच फुटबल प्लेयर अन द फिल्ड क्यान युज देयर ह्यान्ड्स विदाउट बिङ पिनलाइज र यसको सही उत्तर हो अप्सन सी गोलकिपर गोलकिपरले चाहिँ हातले बल समाउन पाउँछन् र यसको सही उत्तर दिएर एसियन पेन्टको तर्फबाट गिफ्ट ह्याम्पर जित्न सफल हुने हाम्रा अडियन्स हुनुहुन्छ @s_k.8061 विजेतालाई हार्दिक बधाई अफकोर्स र यदि तपाईँहरूले हिजो जित्न सक्नु भएन भने आज फेरि मौका छ है सो रोयल प्ले क्विज अफ द डे अन्तर्गतको आजको हाम्रो प्रश्न रहेको छ विच करेन्ट फुटबल कोच हेज वन द वर्ल्ड कप एज अ क्याप्टेन एन्ड एज अ कोच यसका अप्सन्सहरू रहेका छन् ए डिडियर डेसा बी राजु साक्य सी बालगोपाल महर्जन र डी सुनिल छेत्री अब तपाईँलाई यदि सही उत्तर थाहा छ भने यही कमेन्ट सेक्सनमा तलपट्टि अप्सन यो हो भनेर राख्नुहोस् पठाइहाल्नुहोस् And of course, one of the lucky winner will win a gift hamper from Asian Paints. त्यसको साथसाथै लास्ट प्रोग्राममा देयर इज अ बिग गिफ्ट ह्याम्पर वेटिङ फर यु एज वेल. सो तपाईँहरू पनि यो गिफ्ट ह्याम्पर चाहिन्छ भने चाहिँ आन्सर पठाइहाल्नुहोस् न, रमाइलो हुन्छ. हामी एभ्री विक चाहिँ सन्डे सन्डे चाहिँ यस्तो च्यालेन्ज लिएर विभिन्न ठाउँ हाम्रो टिम पनि पुग्छ होइन, वर्ल्ड कपको माहौल छ. सो रोयल प्ले सर्ट अफ द विकमा हामी कहाँ गएर कोसँग गेम खेल्यौँ त्यसपालि हेरौँ त. स्वप्न लागे स्वप्न इज लेफ्ट अर राइट
4: म लेफ्ट
0: लेफ्ट हो
4: हजुर
0: ड्रिङ्क गरी गऱ्यो कि आज एक्सट्रिम एक्सट्रिम रहेछ पावर रहेछ नि त ब्रदर, भर्खर जिमबाट फर्केर हो म चाहिँ ऊ त्यो जोस्ना हो
4: जोस्ना.
0: गोल हुन्छ क्या, जस्ट यु जस्ट निड टु एम होइन,
4: सक्छ मान्दैन होइन, तर मैले एकचोटि फिफा के अरे पिएसमा चाहिँ मैले हुन्छ नि एकचोटि ट्राई गरौँ जस्तो सक्छ तिमीले भनेर खेला उसलाई खेलाउन ट्राई गरेको थिएँ. ऊ एकदम क्विक लर्नर, उसले एकचोटि मैले सिकाउने बित्तिकै उसले आफ्नो पोस्ट देखि मेरो पोस्टमा चाहिँ लिएर आयो क्या आफै क्या
1: पासवर्ड.
4: उसको त्यो गेमिङ इन्स्टिङ चाहिँ राम्रो छ.
1: फुटबलहरूमा जाँदाखेरि चाहिँ मलाई साइड साइडमा छ यतिकै दौड भन्छ क्या उसले, वर्कआउट पनि हुन्छ.
4: आऊ भने मान्दैन, कहिले आउँछ कहिले आउँदैन, कहिले त आउँछ हेर्छ त्यो बेला चाहिँ इन्टेन्स हुन्छ गेम.
0: मलाई सार्छु अडियन्स तर्फ केही एक्साइटिङ अपर्च्युनिटी. कमेन्ट टेस्ट ड्राइभ बिलो इन द कमेन्ट सेक्सन एन्ड बुक अ टेस्ट ड्राइभ अफ केही एट योर डोर स्टेप. यु विन अ गिफ्ट ह्याम्पर एज वेल एज अ चान्स टु विन एन आइफोन 17. यो सबै मिस नहुनको लागि तपाईँले के गर्नुपर्छ त, लाइक शेयर एन्ड सब्सक्राइब गर्नुपर्छ द हिमालयन टाइम्स युट्युब च्यानललाई, र बेल आइकनलाई पनि टिङ्ग पारिहाल्नु पर्छ. यहाँहरूलाई पनि मेरो रिक्वेस्ट छ, यो यस्तो लाइक सेयर सब्सक्राइब चाहिँ गरिहालौँ न है. सो उहाँहरू यस्तो रमाइलो कपाल हुनुहुन्छ होइन, अनि मलाई चाहिँ यो प्रोग्राममा चाहिँ फुटबल बाहेक बिकज आई नो देम सो वेल होइन, द फन एन्ड गेम्समा चाहिँ आई वान्ट टु नो हाउ वेल दे नो इच अदर होइन, मैले त चिन्छु भने जस्तो छ होइन. सो आइफोन 17 यो सबै मिस नहुनको लागि तपाईँले के गर्नुपर्छ त, लाइक सेयर एन्ड सब्सक्राइब गर्नुपर्छ द हिमालयन टाइम्स युट्युब च्यानललाई, र बेल आइकनलाई पनि टिङ्ग

0: नो कि उहाँहरूले चाहिँ एकअर्कालाई कतिको चिन्नुहुन्छ भनेर सो मैले एउटा प्रश्न गर्छु होइन त्यो प्रश्न एउटा प्रश्नको चाहिँ स्वप्नजीको के जवाफ आउँछ ज्योत्स्नाजीको के जवाफ आउँछ त्यो मेल खान्छ कि खाँदैन मेल खायो भने त ल ठिक छ खाएन भने पनिसमेन्ट उहाँले आफैले रोज्ने हो जे पनिसमेन्ट दिन मन लाग्छ स्वप्नाले जोस्ना ज्योत्नाले जोस्ना यहीँ दिने हो के गर्ने थाहा छैन मलाई आफै सोच्ने आफै गर्ने मैले त्यो लिबर्टी दिएँ कहाँ कहिलेको रिसो पोखिदिने निकालिदिने ल यहाँ ओके फर्स्ट क्वेसन है त यो अहिले आन्सर आइसक्यो क्या मैले राखिरहेको थिएँ होइन नदेखाइकन है त ओके स्वप्नले गाएको गीतमा ज्योत्नाको चाहिँ फेभरेट गीत कुन हो ए ल भन्ने उता हेर्ने यता हेर्ने उतै हेर्ने उतै हेर्ने आँखा झिमिकको होइन है आँखा झिमिकको होइन ए जो जो होइन ए तिमीहरूले त मलाई डुबाउँछौ यार म अडियन्सलाई भन्दिनँ म फेरि बाटा जो जोले भेट्छ हाई घर भनेर हिँड्दै घर भनिदिन्छु म स्वप्नालाई
1: तर कस्तो यार तिमी एभ्री टाइम एभ्री विक फरक फरक भन्छ क्या
0: ओके मैले यो क्यामेरामा चट्टा देखाएर होइन ओके अन माई काउन्ट डाउन एकैचोटि देखाउने है दुईवटा एकैचोटि है ओके थ्री टु वान ल देखाउँदा क्रमशः
2: त्यो आई लभ दिस सङ असै भर्खर भने
1: तर तिमीले आई लभ दिस सङ भन्छ
2: आई लभ अल अफ दिस सङ
0: अब त्यस्तो भन्ने काम रहेछ भएन नि भएन
2: सो हि इज रङ होइन
0: I don't know who's wrong. So
1: you're right.
0: बदमासी गर्ने होइन तिमीहरूले मलाई पङ्गु बनाइछ गाडी यहाँनिर तपाईँहरू दुईजनाको पहिलो भेट कहाँ र कहिले भएको थियो ए नआएर के तिमीले त्यो राम्रै यस्तै नै लेखेको हो कि
2: होइन अब कहाँ र कहिले
0: मोमेन्ट पनि त सेयर गर्नु पर्यो इट्स ओके ओके अन माई काउन्ट डाउन 3, 2, 1 प्लिज टर्न वा जुन जान 29 अ क्याफे इन गोमा गणेश पेट्रोल पम्प एरिया
1: एक्ज्याक्टली
0: यो चाहिँ कपाल गोल्स हो क्या यो चाहिँ दामी
1: नियर गोमा गणेश
2: मैले पेट्रोल देख्नु लागेको थियो नि यत्रो तयारी गणेशले
0: कहाँ छ यो गोमा गणेश
2: पेट्रोल नाम
1: त्यही भने उखे त त्यो What is the name of the area? I think it's
2: Silver Oak.
1: Silver Oak.
0: Silver Oak.
1: Silver Oak Banquet.
0: Gauri Dara.
1: अनि उसले मैले वा भन्नु भने उसले नि मसँग एक्स्ट्रा छ आई विल ब्रिङ इट टु यू भन्नु भने मैले हुन्छ कहिले भेट्ने भन्दाखेरि यो दिन भेट्न हामी यो भनेर अनि डेट मिलायो अनि भेट्न आयो म पुरा हिरो भएर गिस्तेस लिएर गएँ होइन भरे लास्टमा त उसले डोरी डोजै नल्याउनु
2: आतेर बिर्सेको दादा मैले त्यो
1: होइन राम्रो भयो नि त त्यसले गर्दा
0: सेकेन्ड टाइम
2: मेरो बिहा भइसक्यो दादा तपाईँलाई कस्तो लाग्छ भने लास्ट टाइम भेट्दा
1: त्यो दिनमा त्यो डोल्टोज ल्याएन ल्याएको भए त के थाहा होइन भगेर ल पाइहाल्यो ल सकिहाल्यो भन्ने जस्तो हुनसक्छ नि त
2: मलाई त हुन्थेन
0: सेकेन्ड टाइम डोल्टोज ल्याएर कहाँ भेट्यो
1: सेकेन्ड टाइम त यस्तो भयो मैले सेकेन्ड टाइम के अरे भेट्नुको लागि पनि त्यो एउटा कस्तो भन्ने
2: भन्दाखेरि को जान्छ मसँग मैले किन जाँदैन होइन उसले चाहिँ इन्डाइरेक्टली होइन जाने तर कहिले कहिले अलिकति फ्यान्सहरूले चिन्दाखेरि उसलाई पनि अकवर्ड हुन्छ अनि युजली हतपत्त होलमा जान्ने बाइन छैन जस्तो कुरा गरे अनि भने गरे नै गर्दाखेरि नि त नाउ साइ मसँग जान्छ
0: मैले टिकट
1: काटिसकेको
2: छु
0: लभली लभली ल यो आन्सर चाहिँ

0: Like, no punishment.
1: No punishment. You're the tackle me,
2: Lily.
0: Right. Jyotsna ko favorite Nepali film kuno.
2: Oi! So, lekin aakha najik raha nahi chha.
0: Okay? Reflection ma. Reflection ma.
3: Oh my god, jo jo ye to.
1: Mujhe yaad hai phone raha tha.
0: Mujhe yaad hai. So,
3: kimi mala bhanya tha.
2: Jo bhanya tha. Kimi mala bhanya tha. I think maile tyo brain wave use jasto lagyo malai.
0: Wow, brain wave aayo,
2: euta intuition malai aayo haina, ma kathiko I'm gonna trust my instinct.
0: Wow, sahi hola, yo chai hola, ma 2000 ma dinchu la instinct
2: bhayo bhane. Okay,
0: 3, 2, 1.
2: I don't know, you were random in dimag ma aayo.
1: Mai bhanechu ni ta tara
2: kati. Ho ra? Uso tyo subconsciously basirathyo hola ke.
0: Maile tyo type ko man parne bhako bhare
1: ni. Yo haina yo movie maile jun din here it stuck in my mind kati din samma aaja sammai pani ke like the way they portrayed everything.
2: Wow. I'm so proud of myself.
1: It was $2,000.
0: This was much more so than the
1: dollars. $2,000. Good deal.
0: But you know, I'm a football fan, so maybe pounds.
1: Good job.
0: This is really impressive. हाम्रो जहिले पनि स्पेसल एआई भिडियो इन्ट्रेस्टिङ भिडियो देखाउँछौँ हामी हाम्रो गेस्टहरूलाई अडियन्सहरूलाई पनि होइन. सो एनआइएमबी एस क्यापिटलको यो एआई भिडियो यसपालि कुन सब्जेक्टमा छ एक्चुली राम्रोसँग हेरौँ त.
4: बिफोर इट बिकेम द ग्रेटेस्ट प्राइज इन फुटबल, इट बिगेन इन द ह्यान्ड्स अफ एन आर्टिस्ट, अ गोल्डन गॉडेस शेप्ड इन पेरिस, क्यारिड अक्रॉस ओशन्स and lifted for the first time beneath the sun of Montevideo. It survived war. It traveled through generations, from Uruguay to Italy, Germany to Brazil. Then came Pelé. 3 victories transformed the trophy from a prize into history and sent it permanently home with Brazil. Football needed a new symbol. Silvio Gazzaniga imagined 2 human figures rising together, carrying the world above them. In 1974, a new trophy entered the game. Since then, it has passed through the hands of Beckenbauer, Maradona, Zidane, Cafu, Casillas, Messi, and every champion who reached football's impossible summit. Its surface carries scratches from finals, fingerprints from immortality, the weight of every nation that ever believed, different eras, different heroes, the same golden dream. And somewhere, the next pair of hands is already reaching for it.
0: Nice. You, पहिला यो अहिलेको जुन यो मेन फिफा वर्ल्ड कप ट्रफी भन्दा अगाडिको जुन वर्ल्ड कपको ट्रफी थियो इट ह्याड अ नेम दे युज टु कल अ सेपरेट नेम थियो क्या त्यो जसले बनायो त्यसको नाममा थियो क्या त्यो युल्स रिमे ट्रफी भन्दै होइन. सो त्यो ट्रफी चाहिँ लगातार दुईचोटि ब्याक टु ब्याक डिफेन्ड गर्ने टाइटल डिफेन्ड चाहिँ आई बिलिभ सुरुमै इटलीले गरेको थियो 34-38 पछि त्यसलाई पेलेले गर्नुभयो 1950-52 अनि अब नाउ मेस्सी हेज अ चान्स. यो ट्रफी चाहिँ यो मेन ट्रफी चाहिँ डिफेन्डै भएको छैन अहिलेसम्म चाहिँ दिस इज अ चान्स. म्याराडोना पनि सक्नु भएन 86 जित्नुभयो 90 फाइनल हार्नुभयो कस्तो ग्रेट प्लेयर्सहरू आएर
2: सकेका
0: अब त्यो चाहिँ नियम हटाएको रहेछ उनीहरूले. पहिलाको ट्रफी चाहिँ ब्राजिलले 3 जितेपछि ब्राजिलले नै राख्यो होइन तर अब यो चाहिँ 3 जित्नु पनि इट्स लाइक सो टफ अब होइन गो. अब ट्रफीहरू यिनीहरूले कस्तो मिठो सिम्बल गर्छ नि त अब तिमी त्यति फलो गर्दैन रहेछ स्पोर्ट्स होइन. आई हेभ नोटिस त्यो साउथ अमेरिकाहरूमा उहरूमा नि मान्छेभन्दा ठुलो ट्रफी हुन्छ क्या. वाइ आई डोन्ट नो उनीहरू त क्यारी गर्दाखेरि पनि अत्यन्त कोपाले गरेर त्यो स्वर्ग त्यो आइस हकी युएसहरू आउँछ त्यस्तो ट्रफीहरू क्या त्यो नेपालमा गएको छ हेर्न तिमी
1: म अस्ति क्रिकेट त हेर्न
2: गएको एनपिएलको एउटा गेम हेर्न चाहिँ गएको थिएँ हामी
0: ओके
2: अनि त्यस पछाडि फुटबल हेर्न हामी छैन म चाहिँ गएको छु
1: अहिले
0: त्यो स्टेडियमको फिल भएको छ कि छैन भनेर के
1: कस्तो अर्कै खाले लाइक खाना भए पनि इट वाज भेरी कस्तो एक्साइटिङ ए यस्तो त्यो एनर्जी फिल
0: हुने
1: इभन दो आई डिड नट अन्डरस्ट्यान्ड आई वाज लाइक जस्ट स्क्रीमिङ बिकज आई वाज इन्जोइङ द होल वाइब
2: पोसिबल त नेपालमा यस्तो एटमोस्फियर भन्ने छक्क परिरहेको थियो त्यसमाथि मैले उसलाई भनेको थिएँ जो चाहिँ यो प्लेयर चाहिँ यो इन्टरनेसनल यो कन्ट्रीको हो यस्तो यस्तो भनेर भन्दा सो इम्प्रेस
1: कस्तो इन्ट्रेस्टिङ लाग्यो कि एन्ड आई वाज लाइक ए सो नाउ आई अन्डरस्ट्यान्ड हुन्छ नि स्पोर्ट्समा मान्छेहरूको किन यस्तो क्रेज ए ओके भनेर अब मैले नि अब ध्यान दिएर हेर्न थालेँ बस्न थाल्यो भने म पनि
0: त्यहाँ तिमीले हेर्दा र कस्तो हुन्छ नि अब फर एक्जाम्पल युर देयर टु सपोर्ट अ टिम भन्यो भने नि त्यो टिमको इट डजन्ट म्याटर विच कास्ट अर क्रीड अर एनिथिङ युर अफ वाट कलर इट डजन्ट युर अ टिम एन्ड युर टिम विन्स युर टुगेदर युर टिम लुजेस युर टुगेदर होइन सो इट ब्रिङ्स एभ्री वान टुगेदर एन्ड वेन नेपालमा त खेल्दाखेरि त इट ब्रिङ्स नेपाल टु
2: त्यही भनेर
0: सो द्याट इज त्यो पावर चाहिँ स्पोर्ट्ससँगै हो
1: एकदम इन्ट्रेस्ट रमाइलो चाहिँ अर्कै खाले त्यो खाले हुन्छ नि त्यस्तो खाले एक्साइटिङ वाला फिल चाहिँ भएको थियो आई वाज थ्याङ्किङ हिम फर टेकिङ मी
0: लभली लभली त्यो मजा त्यो त्यो एक्सपिरियन्स गराएको ठिक भयो टाइम मिल्यो भने एकचोटि यता रङ्गशालामा पनि गेम हेर्न
2: हजुर हुन्छ
0: म सही कन्ट्याक्ट गर्नु पर्यो
1: होइन
0: ओके हाम्रो गफ काफ कन्टिन्यू त गर्छौँ नै तर एउटा रिमाइन्डर म दिन चाहन्छु हाम्रो अडियन्सहरूलाई सो हाम्रो खेल खेलमा अन्तर्गत क्विजको रिमाइन्डर फेरि एकपटक राम्रोसँग ध्यान पुऱ्याएर सुन्नुहोला विच करेन्ट फुटबल कोच हेज वन द वर्ल्ड कप एज अ क्याप्टेन एन्ड एज अ कोच यहाँ अप्सन्स रहेको छ ए डिडियर डेसा बी राजु साक्य सी बालगोपाल महर्जन र डी सुनिल छेत्री यसको सही उत्तर यही कमेन्ट सेक्सनमा अप्सन्स यो हो है भनेर तपाईँले पठाउनुहोस् एन्ड अफकोर्स वान अफ द लक्की विनर विल विन अ प्राइज अ गिफ्ट फ्रम एसियन पेन्ट्स यसको साथसाथै एट द भेरी एन्ड भेरी लास्ट प्रोग्राम हाम्रो बिग गिफ्ट ह्याम्पर इज वेटिङ फर यु सो यो मिस आउट नगर्नु होला हाम्रो एक्सट्रिम सोसियल बजमा आज हामी सिफ्ट हौ के छ अलिकति डाइनामिजम

0: दिस इज द भाइब है हाम्रो कुरा यो हो क्या
1: सुन्दै बुझ्नु भाइ म
0: अनि त्यो हिजो ठ्याक्कै इङ्ल्यान्ड उसको गेम सिद्धेपछि त अब देयर एउटा प्रपर सङ्ग छ यता डेभिड बेकहम एन्ड सन एन्ड एभ्रीवन त्यसपछि त बिकज इट वाज ड्युड बेलिङ्गहम स्कोर दे स्टार्ट सिङ त्यही जोड कति गाइरहेको हुन्छ नि डिफ्रेन्ट स्टेडियम्सहरूमा
1: गाइरहेको हुन्छ
0: हजुर त्यो चाहिँ सही नै सो इफ यु हेभ हाम्रो अडियन्सहरूसँग पनि फुटबल रिलेटेड यो मेमोरिजहरू छ भने चाहिँ यु क्यान अलवेज सेन्ड इट टु अस हाम्रो टिएचटी प्लस चाहिँ सोसियल मिडिया ह्यान्डलमा चाहिँ तपाईँले इन्स्टाग्राम टिकटक फेसबुकमा पठाउनु वी क्यान जस्ट सो इट इन आवर प्रोग्राम अनि वी क्यान टक अबाउट इट एज वेल ओके राइट हाम्रो कुराकानी कन्टिन्यू नै गर्छ बट मोस्ट इम्पोर्टेन्ट हिजो रातिको रिजल्टको बारे पनि कुराकानी गरौँ न त है त ओके सबभन्दा पहिला हिजो रातिको अभियसली द गेम ओ माई गुडनेस कस्तो दामी गेम भएको सो एज अफ आवर सिट हुन्छ नि होइन दुइटै गेम चाहिँ एक्स्ट्रा टाइमसम्म सो टाइट सबभन्दा पहिला अभियसली यो एक्साइटिङ गेमहरू त थियो तर यो एक्साइटमेन्टमा चाहिँ रोयल प्ले मोमेन्ट अफ द म्याच चाहिँ कुन रह्यो त यो हेरौँ And that's David Beckham with his son and celebrating England's victory and goals from Jude Bellingham. What a game it was. So the first match that happened was Norway versus England and England defeated Norway 2-1. Norway le khelma bhane agrata lieko thiyo. Andreas Seldrup wale goal garnu bhayeko thiyo 36th minute ma. Aba Jude Bellingham who's having an amazing tournament, he had other ideas. केन अलिअलि नजमिरहेको अवस्थामा युड केम अप देन हि इक्वलाइज 45 प्लस 2 मिनट्समा त्यस पश्चात खेल एक एकको बराबरीमा त टुङ्गियो अब युड बेलिङ्गहम अगेन इन द एक्स्ट्रा टाइम हि स्कोर्ड एन्ड इङ्ल्यान्ड वन द म्याच 2-1 अब इङ्ल्यान्ड 2018 पनि सेमिफाइनल पुगेको थियो भने 1990 पनि सेमिफाइनल पुगेको थियो त 1966 उनीहरूले ट्रफी उचालेका थिए त्यसपछि भने ट्रफी उचालेका छैनन् नाउ दिस इज अ चान्स फर केन एन्ड हिज टिम अब दोस्रो यानि हिजोको दोस्रो खेल यानि क्वार्टर फाइनल्सको अन्तिम खेल मेस्सी अगेन्स्ट स्विजरल्यान्ड अर्जेन्टिना अगेन्स्ट स्विजरल्यान्ड एन्ड दिस रियली वाज अ भेरी टाइट गेम अब खेलमा एलेक्सिस म्याकालिस्टरले अग्रता दिलाए 10 मिनटमा बट स्विजरल्यान्ड केम ब्याक सरप्राइजिङली किनभने टिम गेम स्विजरल्यान्डको एकदमै राम्रो स्लोली डोमिनेट पनि गरिरहेको थियो खेलमा र ड्यान एन्डोयाको गोल पश्चात स्विजरल्यान्ड लुक्ड सो टाइट देन द ट्रेजेडी स्ट्रक एम्बोला उनीहरूको स्ट्राइकरले रेड कार्ड पाए त्यसपछि स्विजरल्यान्ड वर लेफ्ट विथ जस्ट 10 प्लेयर्स यसको फाइदा अर्जेन्टिनाले एक्स्ट्रा टाइममा लियो अब अर्जेन्टिनालाई खेल एक्स्ट्रा टाइममा सिद्धाउनु थियो भने स्विजरल्यान्ड वाज ट्राइङ टु पुस द गेम टु द टाई ब्रेकर्स तर सो हुन सकेन वान अफ द बेस्ट गोल्स वी हैव सीन इन दिस टुर्नामेन्ट हुलियन अल्वारेज विथ द्याट स्ट्राइक वाट अ गोल इट वाज इट केम एट 112th मिनट फ्रम हुलियन अल्वारेज र त्यस पश्चात स्विजरल्यान्डले खेलमा रिस्क लियो अझै धेरै अट्याकिङ प्लेयरलाई मैदानमा भित्र पठायो भने डिफेन्सिभ प्लेयरहरूलाई बाहिर निकाल्यो तर नेगेटिभ रहन गयो यो रणनीति लथुरो मार्टिनेजले 120+1 मिनटमा अर्को एउटा गोल गरेर अर्जेन्टिनाले खेल 3-1 जित्यो अब सेमी फाइनलमा अर्जेन्टिना भिड्नेछ इङ्ल्यान्ड विरूद्ध यो अचम्मकै खेल हुनेछ भेरी टाइट खेल हुनेछ यो सबै रिजल्ट्सहरू इन्ट्रेस्टिङ र इम्पोर्टेन्ट गोल्सहरू त यो खेलहरूमा आयो यो सबै खेलहरूबाट एनआइएमबी एस प्लेयर अफ द डे चाहिँ को रहन सफल भयो त लेट्स हैव अ लुक एन्ड एनआइएमबी एस प्लेयर अफ द डे इज ज्युड बेलिङ्गहम जसको दुई गोलको कारणले गर्दाखेरि इङ्ल्यान्डले नर्वेलाई हराउन सफल भयो यानि हाल्यान्डलाई हराउन सफल भयो अब यसै खेलहरूको बारेमा हाम्रो गेस्टहरूसँग पनि कुराकानी गरौँ न हिजोको खेलको मैले त अब राति सबै नै गेम हेरेँ अभियसली इट वाज अ भेरी इम्पोर्टेन्ट गेम थोरै इम्पोर्टेन्ट इफ देयर इज समथिङ द्याट यु वान टु आस्क यु क्यान अलवेज आस्क है बट यु वाच टिम प्ले बिहान पनि होइन थोरै चाहिँ म पहिला इङ्ल्यान्ड र नर्वेको कुरा गरिहालौँ इङ्ल्यान्ड र नर्वे अभियसली हाल्यान्ड टकिङ पोइन्ट नै यो वर्ल्ड कपको त हाल्यान्ड
1: Manchester City ko player ho.
0: Ani,
1: one of my favorite name, Haaland.
0: Okay. Abhi Haaland chha ek tira bhanne, arko tira chha England ko as a team ne yespali chai
1: babal cha.
0: Babal cha plus कस्तो भएको छ भने द वान हु इज कोचिङ द टिम इज मोर इम्पोर्टेन्ट छ नि त. सो टुचेल लिएर आउने बित्तिकै चाहिँ अब इङ्ल्यान्ड ह्याज अ जर्मन कोच क्या जसमा होइन. सो इट रेयरली ह्यापन्स क्या होइन. एन्ड द कोच इज फ्याबुलस, हि नोज द ट्याक्टिक्स एन्ड हि टेक्स रिस्क. ऊ डराउँदैन, टप प्लेयरलाई बेन्चमा राख्न पनि डराउँदैन. सो आई बिलिभ

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हजुर विगत 30 वर्षदेखि यहाँहरुको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनि चिलाउने योनिको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाटे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठूलो हुने स्तनको गाँठ गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड निमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: बडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674220227 0674220227
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: बडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ
5: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
5: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दरनगरी कुस्माको बडगाउँमा खुल्यो
4: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी
5: हाम्रा सेवाहरू
4: होल बोडी चेकअप
5: थाइराइड परीक्षण भिटामिन डी चेक जाँच
4: मधुमेहको सम्पूर्ण चेक जाँच A1C जांच लिपिड

0: प्राविधिक शिक्षा पढ़ने सुबनाओ सर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसईई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-576-1917 98-576-36-567 98-451-20-736।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: रेडियो दिदी बहिनी 95.2 MHz।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संचार गृह अगाडि गाड़ी तेर्स्याएको विषयमा छानबिन गर्न विपक्षी दलको माग, सरकारले प्रश्न निषेध गर्ने रणनीति लिएको भन्दै चर्को आलोचना।
0: अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने विभिन्न मार्ग अवरूद्ध, तटीय क्षेत्रमा सतर्कता अप्नाउन मौसम विभागको आग्रह।
1: आत्मदाहको प्रयास गरेका मिटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढ़मा, पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने।
0: इरानद्वारा हर्मुज जलमार्गमा यूएईका दुई तेल ट्याङ्करमाथि आक्रमण, इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा।
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेलमा राति फ्रान्स र स्पेन भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको आलोचना गरेका छन्। एक साताको बीचमै तीनजनाले गरेको आत्मदाह, सुकुम्बासी व्यवस्थापन लगायत मीडिया हाउस अगाडि गाड़ी आतंक मच्चाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले मीडियालाई आतंकित पार्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। नेकपाका सांसद रमेश मल्लले मीडिया हाउस र दलका नेताका घर अगाडि राज्य संरक्षित व्यक्तिहरूले आतंक मच्चाएको आरोप लगाउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले गम्भीर विषयहरूलाई राजनीतिकरण नगरौं भन्दै पन्छिन खोजेको आरोप लगाउनु भएको छ। आत्मदाह गरेका गणेश नेपालीको उपचारको सन्दर्भमा सरकार गम्भीर नबनेको पनि उहाँको आरोप छ। पहिले नै बिरामीको मृत्यु भइसकेको हो भने विमानस्थलमा भारत लैजाने भन्दै नाटक किन मञ्चन गरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो। कंग्रेस सचेतक निष्कल राईले प्रश्न गर्ने अधिकार माग्ने युवाहरूमाथि नै प्रश्न गरेकै कारण लाठी बर्साउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्री र मन्त्रीहरूको सचिवालय सदस्यहरू प्रति लक्षित गर्दै राईले सुरक्षा घेरामा हिँड्ने वर्जित पात्रहरूको आतंक बढ़ेको पनि बताउनुभयो। सरकार निरंकुश शैलीमा अघि बढ़ेको भन्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री आठको संज्ञा दिनुभयो। राष्ट्रपा सांसद अमरेश कुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्य छाएको बेला सबै दल एकजुट हुन आग्रह गर्नुभयो। साथै राज्य र जनता रहे मात्रै आफूहरूले राजनीति गर्न पाउने भन्दै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न पनि आग्रह गर्नुभयो। राष्ट्रपाकै सांसद टीका संग्रौला ज्वालाले भने गाड़ी राखिएको विषयलाई विपक्षीले राज्य संरक्षित घटना भनेको भन्दै त्यसको प्रतिवाद गर्नुभएको छ। राज्यद्वारा परिचालन गरेको आरोपमा प्रमाण दिन पनि माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारले गरीबलाई निमोट्ने काम गरिरहेको आरोप लगाउनु भएको छ।
1: पहिरोका कारण अवरूद्ध मुगली नारायणगढ़ सड़क सञ्चालनमा आएको छ। गैरातीदेखि अवरूद्ध सड़क बिहानै उपकरण परिचालन गरी पहिरो हटाएपछि 8 बजेदेखि नै दुईतर्फी नै सवारी साधन सञ्चालन भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। यसअघि नागढुङ्गा मुगलिन सड़क खण्ड बन्द गरिएको थियो। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकोले सवारी आवतजावत अवरूद्ध बनेको थियो। यसैबीच अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा अवरूद्ध भएको सवारी साधनहरू चल्न थालेका छन्। केही नाकामा पहिरोले आवागमन अवरूद्ध भएको हो भने केही ठाउँमा जोखिम भएपछि स्थानीय प्रशासनले नै सवारी रोकिएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा नाकाबाट मुगलिन सड़क खुलेसँगै सवारी चल्न थालेका हुन्। फर्पिङ फाखेल सिस्नेरी हुँदै हेटौँडा पुग्ने सड़क बन्द गरिएकोमा सुचारू भएको छ। यस्तै लगातारको वर्षाका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पहिरो र डुबानका घटना बढ़ेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुनका साथै नौ घरमा पानी पसेपछि 35 जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका 4 डनचोक क्षेत्रमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना स्थानीय आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। घटनामा मानवीय तथा चौपायको क्षति नभए पनि क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
0: विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै दबाव दिन काठमाडौँ आउँदै गरेका मिटर ब्याज पीड़ितलाई भेट्न गृहमन्त्री सुदन गुरूङ निजगढ़ पुग्नु भएको छ। जनकपुरधामदेखि काठमाडौँ निस्केको मिटर ब्याज पीड़ितहरूको टोली बाराको निजगढ़ आइपुगेका बेला गृहमन्त्री गुरूङ उतै वार्ताका लागि आज बिहान पुग्नु भएको हो। गृहमन्त्री गुरूङले बाराको निजगढ़मा उनीहरूलाई भेटेर मिटर ब्याज पीड़ितको माग र समस्या समाधानका बारेमा पहिलो चरणमा वार्ता भएको आन्दोलनका प्रवक्ता निर्ग नवीनले बताउनुभयो। आजै दोस्रो चरणको वार्ता हुने उहाँले बताउनुभयो। राति बास बसेको उद्योग वाणिज्य संघ निजगढ़को सभाहालमा वार्ता भएको थियो।
1: आत्मदाह गरेका सर्लाईका विवेक मण्डलको पनि मृत्यु भएको छ। किर्तिपुर स्थित भवन अस्पतालमा उपचाररत उनको आज बिहान 2 बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभयो। 85% भाग जलिसकेकोले अथक प्रयासका बावजूद पनि बचाउन नसकिएको उहाँको भनाइ छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब 7 बजे अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। आफन्तका अनुसार बायोलोजीमा एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका मण्डलले जागिर गुमाएपछि 1 वर्ष यता कामको खोजीमा थिए।
0: सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक गएराती विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। 1 जना घाइते भएका छन्। BA16-51 नम्बरको भ्यान गएराती अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 का 32 वर्षीय बीर्ख बहादुर राई र धरान उपमहानगरपालिका 16 का 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। 2 जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। भ्यान कोशी लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनसरीले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। उपराष्ट्रपति राम सहाय प्रसाद यादव आज कतार जाँदै हुनुहुन्छ। कतारका पूर्व अमीर शेख हमद बिन खालिफा अल थानीको निधनमा कतारी नेतृत्वप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव आज कतारको औपचारिक भ्रमण जान लाग्नु भएको हो। उपराष्ट्रपति यादवले भोलि 15 जुलाईमा कतारका अमीर महामहिम शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उपराष्ट्रपतिको साथमा सरकारी उच्च अधिकारी पनि रहनेछन्। उपराष्ट्रपति यादव पर्सि 16 जुलाईमा काठमाडौँ फर्कनुहुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार. इरानले हर्मुज स्ट्रेटमा संयुक्त अरब इमिरेट्स यूएईका दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको छ. इमिरेट्स र बहराइनका अधिकारीहरूका अनुसार यस आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अन्य 8 जना घाइते भएका छन्. बहराइनको रक्षा मन्त्रालयका अनुसार मोन बासा र बाहिया नामका दुईवटा तेल ट्याङ्करलाई इरानको तर्फबाट प्रहार गरिएका दुईवटा क्रूज मिसाइलले निशाना बनाएका थिए. मन्त्रालयका अनुसार यो आक्रमण हर्मुज स्ट्रेटको दक्षिणी भाग र ओमानको समुद्री क्षेत्रमा भएको हो. इरानको रिभोल्युसनरी गार्डस ले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणको शिकार भएका जहाजहरूले नियम उल्लंघन गरेको बताएको छ. यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने घोषणा गर्नुभएको छ. उहाँले हर्मुज जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग 20% कर लिने पनि घोषणा गर्नुभएको छ. अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया दिँदै इरानको शीर्ष सैन्य मुख्यालय खातम अल अन्बियाले अमेरिकालाई हर्मुज जलडम्रोको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ. यमेनका हुती विद्रोहीहरूले साउदी अरबको अबा इन्टरनेशनल एयरपोर्टलाई निशाना बनाएको दावी गरेका छन्. हुती संगठनका अनुसार यस आक्रमणका ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो. हुती विद्रोहीहरूले साउदी अरबको तर्फबाट साना इन्टरनेशनल एयरपोर्टमा गरिएको हवाई आक्रमणको जवाबमा यो कार्यवाही गरिएको बताएका छन्.
1: अब खेल समाचार. फिफा विश्वकप 2026 अन्तर्गत आज पहिलो सेमी फाइनल खेल हुँदैछ. फाइनल प्रवेशको लागि आज राति पौने 1 बजे शुरू हुने बहुप्रतीक्षित खेलमा दुई पूर्व विश्व विजेता फ्रान्स र स्पेन भिड्दैछन्. टेक्सासको डालस स्टेडियममा हुने यस खेललाई महाभिडन्तको रूपमा हेरिएको छ. क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 पाखा लगाउँदै फ्रान्सले अन्तिम 4 स्थान सुरक्षित गरेको हो भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो. फ्रान्सेली टोलीका स्टार स्ट्राइकर र स्पेनको युवा टोली बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ. दुवै टोली उपाधि दावेदार मानिएकोले आजको खेल निकै कड़ा र रोमाञ्चक हुने अपेक्षा छ. यसै गरी दोस्रो सेमी फाइनल खेलमा भोलि राति पौने 1 बजे अर्जेन्टिना र इंग्ल्याण्ड भिन्नेछन्. केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्स यस विश्वकपकै सबैभन्दा उत्कृष्ट फरवार्ड पंक्ति भएको टीम हो. यस विश्वकपमा फ्रान्सको जस्तो आक्रमक स्वभाव स्पेनले भने देखाएको छैन. तर लुइस डी ला फुएन्टेको प्रशिक्षकत्वमा उसले सावधानीपूर्ण र बलमाथि नियन्त्रण बनाएर आक्रमण गर्ने फुटबल खेल्दैछ, जुन शैलीमा खेलेर स्पेन सन् 2010 विश्वकप च्याम्पियन बनेको थियो.
0: नेपालले समूह विजेताका रूपमा एसीसी महिला अण्डर 19 प्रिमियर कपको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ. आज मलेसियाको बायोमा सोबलमा भएको समूह डी अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि 181 रनको एकतर्फी जीत दर्ता गर्यो. समूहका तीनै खेलमा जीत निकालेको नेपालले 6 जोड़ेको छ. यसअघि नेपालले कतार र सिंगापुरलाई पराजित गरेको थियो. लगातार दोस्रो पराजय बेहोरेको हङकङको 2 छ. हङकङले यसअघि सिंगापुरलाई पराजित गरेको थियो. हङकङ कतारसँग पराजित भएको थियो. नेपालले प्रस्तुत गरेको 212 रनको लक्ष्य पछाएको हङकङले 20 ओभरमै ब्याटिङ गरेर 9 विकेट गुमाउँदै 30 रन मात्र बनाउन सकेको थियो. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: संचार गृह अगाडि गाड़ी तेर्स्याएको विषयमा छानबिन गर्न विपक्षी दलको माग. सरकारले प्रश्न निषेध गर्ने रणनीति लिएको भन्दै चर्को आलोचना.
0: अविरल वर्षाका कारण काठमाडौँ प्रवेश गर्ने अवरूद्ध भएका मार्गहरू खुल्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागको आग्रह.
1: मीटर ब्याज पीड़ितसँग वार्ता गर्न भन्दै गृहमन्त्री गुरूङ निजगढ़मा. पहिलो चरणको वार्ता सम्पन्न, फेरि छलफल हुने.
0: इरानद्वारा हर्मुज जलमार्गमा यूएईका दुई तेल ट्याङ्करमाथि आक्रमण. इरानी बन्दरगाहमा फेरि नाकाबन्दी गर्ने ट्रम्पको घोषणा.
1: र विश्वकप फुटबल अन्तर्गत सेमी फाइनलका खेल आज शुरू हुँदै पहिलो खेल राति फ्रान्स र स्पेनको हुने.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar.
6: AI AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया.
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
5: All in one mart, helping make your life easier.
8: ए दाई, पक्नुस्, के गर्नु भएको?
9: ले, देख्नु भएन, औषधि हालेको.
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ. विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
9: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि.
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु.
10: नेपाल सरकार विज्ञापन बोर्ड.

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यता तिरोको पुलिस म चाहिँ तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प गर्

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रवि बालिम संसदमा करिब 20 मिनट मात्रै सहभागी, एमालेको नियमापत्ति सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
0: सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
1: लामो समयदेखि कार्यालयमा नआएका सचिवहरूसँग संघीय मन्त्रालयद्वारा स्पष्टीकरण माग, 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न आग्रह।
0: इरानद्वारा यूएका दुई तेल ट्याङ्करमा मिसाइल आक्रमण, एकजनाको मृत्यु, 6 जना गम्भीर घाइते।
1: र महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा करिब 20 मिनट सहभागी भएर बाहिरिनु भएको छ। प्रतिनिधि सभा बैठक चलिरहँदा प्रधानमन्त्री शाह सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामेछानेसँगै बैठक कक्षमा प्रवेश गर्नुभएको थियो। रापरपाकी सांसद खुशबू ओली बोल्दै गर्दा सभामुखको आसन अगाडिबाट प्रवेश गरेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक एन महरले नियमापत्ति जनाउनु भएको थियो। दिउँसो 1:37 प्रवेश गर्नुभएका प्रधानमन्त्री शाह रासपा सभापति लामेछाने करिब 20 मिनटपछि बाहिरिनु भएको हो। बैठकमा सहभागी हुनु अघि रवि बालेनले सभामुख डोलप्रसाद अरियालसँग संक्षिप्त भेट गरेका थिए। विपक्षी दलहरूले गत जेठ 17 गते प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन्। यसअघि सांसदहरूले एक सातामैको बीचमै तीनजनाले गरेको आत्मदाह, सुकुम्बासी व्यवस्थापन, मीडिया हाउसमाथि गाड़ी आतंक लगायतका विषयमा ध्यान आकर्षण गराएका हुन्।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कार्यवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेमराज सिलवालले मुद्दा दायर गर्नुभएको हो। सिलवालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरूषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीश दया टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढ़ाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिनभन्दा बढ़ी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढ़ाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गतेदेखि कार्यालयमा अनुपस्थित रहेका छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगका पूर्व आयुक्तहरूले भदौ 23-24 गते भएको जेएनजी आन्दोलनको छानबिन सम्बन्धी पुनः प्रतिवेदन तत्काल सार्वजनिक गर्न आयोगसँग माग गरेका छन्। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले बुझाएको करिब 600 पृष्ठको मूल प्रतिवेदन तथा बयान प्रमाण र अन्य आवश्यक कागजात सहितको करिब 10,000 पृष्ठको विवरणलाई 29 पृष्ठको सारमा सीमित गरी सार्वजनिक गरिएको भन्दै पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका हुन्। यस सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगका पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश केदारनाथ उपाध्याय, पूर्व सदस्यहरू मोहना अन्सारी, सुशील प्याकुरेल, प्राध्यापक कपिल श्रेष्ठ, गौरी प्रधान, डाक्टर गौरी शंकरलाल दास तथा पूर्व सचिव केदार पौडेलले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटी पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै पत्र बुझाएका छन्। पूर्ण प्रतिवेदन सार्वजनिक नगरे आयोगको निष्पक्षता, विश्वसनीयता तथा वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने उनीहरूको भनाई छ।
0: नेपाल प्रहरीले चिट काटे बापत ट्राफिक प्रहरीले 25% विशेष भत्ता पाउने गरी भनी फैलाइएको हल्ला र भ्रामक तथ्यहीन भएको स्पष्ट पारेको छ। आज एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले यो दावी अपुष्ट, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो। ट्राफिक जरिवानाबाट उठेको राजस्व सिधै सरकारको राजस्व खातामा दाखिला हुने भएकाले सरकारबाट कुनै पनि अतिरिक्त शुल्क ट्राफिकले लिने कानूनी व्यवस्था नै नरहेको स्मरण गराएको हो। यस्ता हल्लाले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई समेत अनावश्यक रूपमा विवादित बनाउने भन्दै प्रहरीले सर्वसाधारण संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। पर्वतको पैयो गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन्। दक्षिण पर्वत अधिकारी डाँडामा 40 कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती गरेका छन्। गत वर्ष 5 रोपनीमा सोचे भन्दा धेरै आमदानी भएपछि यस वर्ष 60 रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको समूहका अध्यक्ष होमलाल अधिकारीले जानकारी दिनुभयो। गत वैशाखमा गरिएको अदुवा खेती आगामी पुष महिनामा खनेर बजार पठाइने भएको छ। त्यहाँका प्रत्येक कृषकले 4-6 क्विन्टल अदुवा रोपेका छन्। गत वर्ष झण्डै 60 क्विन्टल अदुवा बिक्री गरेर 6 लाख आमदानी गरेका कृषकले यस वर्ष 10 मेट्रिक टन भन्दा बढ़ी उत्पादन हुने अनुमान छ।
3: धनुषाको जनकपुर धाम उपमहानगरपालिकामा कार्यरत अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद जोखिम न्यूनीकरण, खोज तथा उद्धार तथा प्राथमिक प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल र जनकपुर धाम उपमहानगरपालिकाको समन्वयमा समुदाय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालित विपद स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो। तालिममा उपमहानगरपालिकाका 5 अग्नि नियन्त्रक र 11 नगर प्रहरी सहभागी भएका थिए। समापन समारोहमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाहले तालिमबाट हासिल गरेको ज्ञान सिप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाहमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीलाई आग्रह गर्नुभयो।
4: संयुक्त अरब इमिरेट्स युएले आफ्ना 2 तेल ट्याङ्करमा इरानले क्रूज मिसाइल आक्रमण गरेको जनाएको छ। उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु हुनका साथै केही मानिस घाइते भएको युएले जनाएको छ। इरानले पनि होर्मुज जलमार्गको मध्य क्षेत्रमा नियम उल्लंघन गरेका तेलका 2 सुपर ट्याङ्करमाथि कार्यवाही गरिएको जनाएको छ। युएको रक्षा मन्त्रालयका अनुसार मोम्बासा र बाहिया नामका 2 ट्याङ्करमाथि इरानले 2 क्रूज मिसाइल प्रहार गरेको थियो। आक्रमणपछि दुवै जहाजमा आग लागि भएको थियो। युएईका अनुसार मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ। 8 घाइते भएका छन्। घाइते मध्ये 6 अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा 4 भारतीय र 2 युक्रेनी नागरिक रहेको मन्त्रालयले जनाएको छ। युएले उक्त आक्रमणलाई लाजमर्दो तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भन्दै कड़ा निन्दा गरेको छ।
3: अब खेल समाचार। मलेसियामा भइरहेको एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नेपालले दिएको 212 रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित विश्वभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका लागि बलिङतर्फ सुनी पाखरिनले सर्वाधिक 4 विकेट लिइन्। मनिषा उपाध्यायले 2 विकेट लिँदा कृष्णा गुरूङ र स्नेह महराले 1-1 विकेट हात पारेकी थिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित विश्वभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाखरिनले 90 रन जोडेकी थिइन्। ओपनर सावित्री धामीले लगातार तेस्रो अर्धशतक बनाउने क्रममा 52 रन बनाएकी थिइन्। उनी नेपालको सिनियर तथा उमेर समूहको महिला क्रिकेटमा लगातार 3 अर्धशतक प्रहार गर्ने पहिलो खेलाड़ी बनेकी छन्। आलिसा कुमारी यादव 23 रनमा अभिजित रहेकी थिइन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि बालन संसदमा करिब 20 मिनट मात्रै सहभागी, एमालेको नियमापत्ति सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
3: सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
4: लामो समयदेखि कार्यालयमा नआएका सहसचिवसँग संघीय मन्त्रालयद्वारा स्पष्टीकरण माग। 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न आग्रह।
3: इरानद्वारा युएका 2 तेल ट्याङ्करमा मिसाइल आक्रमण, 1 जनाको मृत्यु, 6 जना गम्भीर घाइते।
4: र महिला अण्डर 19 प्रीमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
3: ए त्यसो भए जोगिन के गर्ने त.
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्. पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति. बुझिस?
3: बुझेँ.
2: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: के तपाईँ सम्पूर्ण घरायसी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरायसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ

माया तिमलाई कति चाहिन्छनो तिमी हिँड्ने किस्कर दिन्छु तिमी हिँड्ने किस्कर दिन्छु

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजका सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस वरिपरि नजरकोमा हेर

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बजे

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: देशका 44 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अप्नाउन अनुरोध। बाढ़ी पहिरोले 8 राजमार्ग अवरूद्ध। विपद पूर्व तयारी, राहत र उद्धारको विषयमा सभामुखद्वारा सरकारको ध्यान आकर्षण।
0: मीटर ब्याज सम्बन्धी विगतका आएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय। महेश्वर भक्त श्रेष्ठ वायुसेवा निगमको महाप्रबन्धक सहित कार्यकारी अध्यक्षमा नियुक्त। रविसँगै संसद बैठकमा पुगेका प्रधानमन्त्री 20 मिनटमै निस्किए। गाड़ी आतंकबारे सरकारको स्पष्टीकरण छानबिन हुन्छ।
1: सर्वोच्चद्वारा सरकारी विज्ञापनमा एकद्वार प्रणाली खारेज। बाजुरा लामपाटा घटनामा संलग्न 10 जना, पूर्वपक्षका लागि थुनामा। 5 वटा समस्याग्रस्त सहकारीका 42 बचतकर्ताको 17 लाख रकम फिर्ता।
0: युद्ध विरामपछि पनि इरानमा भएन शान्ति। अनिश्चित भविष्यले नागरिकमा बढ़दो मानसिक दबाव। उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा।
1: र एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जीत। इंग्ल्याण्ड विरूद्ध अर्जेन्टिना भाग्यशाली मानिएको निलो जर्सीमा खेल्ने दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधनबारे प्रहरीले थाल्यो अनुसन्धान।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। आज केही जिल्लामा आकस्मिक बाढ़ीको जोखिम सम्बन्धी खबरबाट, आज मुलुकका धेरै जिल्लामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम छ। आज 44 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको हो। जल तथा मौसम विज्ञान विभागले पाँच थर इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शंकुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामिछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी 39 जिल्लामा बग्ने साना नदीको प्रवाह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको छ। गोरखा, लमजुङ, नवलप्रासी पूर्व, नवलप्रासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। चितवन, तनहु, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बग्ने साना नदीमा आकस्मिक बाढ़ीको सम्भावना रहेको छ। बाढ़ीविद विनोद पराजुलीले बुधबार र बिहिबार सात प्रदेशका साना नदी प्रवाह पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध
3: देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढ़ी पहिरोका कारण 8 राजमार्ग अवरूद्ध भएका छन्। बाढ़ी पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको हुलाकी राजमार्ग भने सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पर्साको ठोरी गाउँपालिका 2 हुलाकी राजमार्ग सड़क खण्डमा पर्ने ढेडु खोला र अन्य खहरे खोलामा अविरल वर्षाका कारण आएको बाढ़ीले सड़क अवरूद्ध भएकोमा दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्ति अनुसार काभ्रे पलाञ्चोक, सिन्धुली, खुरकोट, नेपालथोक, कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू बीपी राजमार्ग सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। हिजो बिहान ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर, टारकुचे र भालु खोला सहित 3 ठाउँमा अविरल वर्षातको कारण कान्ति लोकपथ सड़क खण्डमा पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यही असार 23 गते इलामको इलाम नगरपालिका 3 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण बाटो हिलो भई सवारी साधन आवाजात गर्न नसक्ने भएकाले उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। गुल्मीको कालीगण्डकी 4 पूर्ति घाट स्थित कालीगण्डकी करिडोर सड़क खण्डमा पातु खोलाको बहाव बढ़ी भएपछि बाटो अवरूद्ध भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
2: सभामुख जलप्रसाद अर्यालले सरकारलाई दोस्रो पटक आज रूलिङ गर्नुभएको छ। पहिलो पटक अर्यालले 22 असारमा सभाको आकस्मिक र शून्य समयमा सांसदले विभिन्न समसामयिक विषयमा उठाएका विषयका सन्दर्भमा जवाब दिन रूलिङ गर्नुभएको थियो। देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई उहाँले निर्देशन दिनुभएको हो।
3: आज बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले गरेका मुख्य 5 निर्णयहरू सरकारका प्रवक्ता एवं संचार मन्त्री सस्मित पोखरेलले जानकारी गराउनु भएको हो। बिउ बिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा हिजो विभिन्न संचार माध्यममा गाड़ी आतंक भएको विषयमा पनि सरकार बोलेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले गाड़ी आतंकमा जो संलग्न भए पनि कार्यवाही हुने र यसको छानबिन भइरहेको जानकारी दिनुभएको छ।
4: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को चाहिँ इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दैनछ। जुन चाहिँ के पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नुभएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
3: सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। नेपाल वायुसेवा निगम संचालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको कायम गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्ति गर्ने आजको मन्त्री परिषद बैठकले निर्णय गरेको छ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम। विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ।
2: प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री बालन सार र राष्ट्रवा सभापति रवि लामिछाने आज केही बेर मात्रै बसेर निस्किनुभयो। बैठकमा सहभागी हुन आजको संसद बैठकमा प्रधानमन्त्री बालन र सभापति लामिछाने प्रतिनिधि सभा बैठकमा पुग्नु भएको थियो। उहाँहरू बैठकमा सहभागी हुनका लागि दिउँसो 1:37 प्रवेश गर्नुभएको थियो। करिब 20 मिनटमै उहाँहरू निस्किनु भएको हो। प्रतिनिधि सभाको बैठकमा प्रवेश गर्नु अघि रवि बालनसँग सभामुख डोलप्रसाद अर्यालले करिब 5 मिनट छलफल गर्नुभएको थियो। राप्रपा सांसद खुशबू ओलीले बोल्दा बोल्दै संसदमा प्रधानमन्त्री बालन छिरेपछि एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनु भएको थियो।
5: सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने भन्ने स्पष्ट व्यवस्था गरेको छ सभामुख महोदय। तर विडम्बना, मान्य खुशबू ओली बोल्दै हुनुहुन्थ्यो, सम्मान्य प्रधानमन्त्रीज्यू र सत्तापक्षका मान्य सभापति रवि लामिछानेज्यू त्यो नियमको उल्लंघन गरेर हिँड्नु भएकोले म एकदम यसमा नियमापत्ति गर्दै सम्मान्य सभामुखज्यूको ध्यान आकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु।
3: प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले नियमापत्तिको सहारा लिएका छन्। सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मीडिया हाउस अगाडि शंकास्पद गाड़ी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग जवाफ मागिरहेका छन्। सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभियुक्तिमा पनि विपक्षी दलले प्रश्न उठाइरहेका छन्। सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारूढ़ रासपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले राज्य संरक्षित मान्छेहरूबाट निरोड लगायतका सड़कहरूमा दिनभर जसो सड़क जाम गरिएको बताउनुभयो। यो विषयको प्रतिवाद गर्दै रासपा सांसद टीका संगरोलाले नियमापत्ति जनाउनु भएको छ।
6: गरेको क्रियाकलापलाई लिएर सिङ्गो राज्यलाई मुस्न पाइँदैन र सिङ्गो राज्यले यदि परिचालन गरेको हो भने त्यो प्रमाण उहाँले यहाँ दिनु पर्यो।
3: राज्य संरक्षित भिजिलान्टे प्रयोग गरेर सरकारको जोडबलमा संचार माध्यम अगाडि गाड़ी तेर्स्याइएको आरोप लागिरहेको छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मीडिया हाउस र कांग्रेस सभापति गगन कुमार थापाको घर अगाडि शंकास्पद गाड़ी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याख्या गर्नुभएको छ। त्यसक्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई श्री 8 को संज्ञा नै दिनुभएको छ।
5: सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइनन भनेर स्थापित गर्न खोजिरहेको छ। यो सरकार पनि भन्दैछ त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू हिजो काठमाण्डका विभिन्न ठाउँमा भएको शंकास्पद गाड़ी पार्किङको विषयमा मौन बसेका थिए, तर रासपा सचेतक प्रकाश चन्द्र परियारले त्यसबारे बोल्नु भएको थियो। उहाँले छानबिन हुनुपर्ने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण नै गराउनु भएको छ। राप्रपा संसद दलका नेता ज्ञानेन्द्र साईले वर्तमान सरकारले राज्य संयन्त्रको दुरूपयोग गरी आतंक सृजना गरेको गम्भीर आरोप लगाउनु भएको छ।
7: वास्तविक राजनीतिकरण भनेको के हो भन्ने कुरा आज संसदमा स्पष्ट भन्न चाहन्छु। पानी बाँड्न गएको हौ भन्ने पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण, अरूको सम्पत्ति छानबिन गर्न समिति मान्ने तर बिचौलियासँगको साटघाटको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्मान प्रहरीको रूखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्, कानून सबका लागि बराबर हो। सम्मान ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारवाही हुन्छ भने सिट बेल्ट नलगाई गाड़ी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारवाही किन हुँदैन? सम्माननीय सुकुम्बासी सेल्टर कुनै जेल होइन, त्यहाँ रहेका नागरिकमाथि राज्यको जबरजस्ती अमानवीय व्यवहार नगरोस्, प्रधानमन्त्रीका सन्तानलाई जस्तै त्यो नाबालकलाई पनि खुसीका साथ समान अधिकार र बाँच्न पाउने अधिकार छ। सम्माननीय सभा अल्गोरिदम फैलाएर घरको अगाडि पार्किङ गराएर जसरी तपाईँको राज्य आतंक सिर्जना गरिएको छ यसो यो कालान्तर इतिहासमा एउटा कालो अक्षरले लेखिनेछ।
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ। उहाँले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रतिपछि नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र साथ बालेनले दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ।
2: राजसभा सभापति रवि लामिछानेले मीडियाका गेटमा अवरोध पुग्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीको विषयमा छानबिन र कार्यवाही हुनुपर्ने स्पष्ट अडान रहेको बताउनु भएको छ। सिंहदरबारमा संचारकर्मीसँग कुराकानी गर्दै उहाँले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताउनु भएको हो।
8: पार्टीले भनिसक्यो विज्ञप्ति निकाले सम्बन्धमा पहिला हामीले नै भन्यौं यो गलत चिज हो यो हुनु हुँदैन छानबिन हुनुपर्छ कारवाही हुनुपर्छ हामीले भनेका छौं हामी त्यसमा अडिग छौं। पार्टीले एकदमै गम्भीरतापूर्वक जुन विज्ञप्ति प्राप्त भएको छ पार्टीले भनेको छ त्यसमा गम्भीरता तपाईँले हेर्नुभयो भने हामीले जुन ढंगले त्यसमा भनेको छ त्यसकारणले यसलाई इन्स्टेन्टली के गरियो तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ त्यसकारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो लागेन त्यो बेग्लै कुरा हो तर इन्टायर यो जुन प्रवृत्ति भयो जुन चीज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम मुक्त विधेयकहरू प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
2: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्रै दिने सरकारको एकद्वार प्रणाली सम्बन्धी निर्णय खारेज गरिदिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र निरीप धोज निरोलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय उत्प्रेषणको आदेश मार्फत बदर गर्ने ऐतिहासिक फैसला सुनाएको हो। बालन शाह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत परिपत्र जारी गर्दै सरकारी विज्ञापनहरू सरकारी संचार माध्यम गोरखापत्र रेडियो नेपाल नेपाल टेलिभिजन आदिबाट मात्रै प्रकाशित प्रसारण गर्ने निर्णय गरेको थियो। यस निर्णयले निजी संचार माध्यमको हकैतमा गम्भीर आघात पुर्याएको भन्दै नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लोइटेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नक्कली भूटानी शरणार्थी मुद्दामा केही बेरमा काठमाडौँ जिल्ला अदालतले सजाय निर्धारणको आदेश सुनाउने तयारी गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासमा अहिले सजाय निर्धारणको आदेश लेख्ने काम भइरहेको छ। केही बेरमा आदेश लेखन सकिने र सुनाउने तयारी भइरहेको काठमाडौँ जिल्ला अदालत प्रशासनले जानकारी दिएको छ। यस मुद्दामा गजेन्द्र बुढाथोकी समेतको जायरीले नेपाल सरकार वादी रहेको, प्रतिवादी सन्दीप रायमाझी समेत 30 जना छन् भने ठगी लिखत कृत्य र राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरमा दाफुरी शेर्पा समेतको जायरीले नेपाल सरकार केशव प्रसाद दुलाल समेत प्रतिवादी 5 जना रहेका छन्। यस्तै गजेन्द्र बुढाथोकीको जायरीले बेसन झा समेत प्रतिवादी रहेका छन्। आज सजाय निर्धारण गर्ने दिन नै त्रुटि संशोधन गरी पाऊ भनी केशव प्रसाद दुलाल समेत प्रतिवादी रहेको मुद्दामा निवेदन समेत परेको अदालत प्रशासनले जनाएको छ।
2: बाजुराको हिमाली गाउँपालिका तिम लाम्पाटामा भएको घटनामा पक्राउ परेका 21 जना मध्ये 10 जनालाई पूर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाजुराले आदेश दिएको छ। अदालतले 8 जनालाई जनाही 2 लाख रूपियाँ धरोटीमा रिहा गर्न तथा 3 जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। घटनामा संलग्न आरोपित मध्ये 1 जना अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले शरीर बन्धक बनाएको कसुरमा 21 जना विरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढ़ाएको थियो।
1: जाजरको डोल्पा जोड्ने भेरी करिडोर सड़क वर्षायाम शुरू भएसँगै पटक पटक अवरूद्ध हुन थालेको छ। सड़क अवरूद्ध हुँदा यो सड़कमा यात्रा गर्ने यात्रुले शास्ति भोग्नु परेको छ। खोलानालामा पानीको बहाव बढ़दा सड़क अवरूद्ध हुने, बीच बाटोमै सवारी परिवर्तन गर्नुपर्ने तथा अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुँदा नागरिकको दैनिकी कष्टकर बनेको छ। भेरी करिडोर अन्तर्गत रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 स्थित रेजीगार्ड उसुम खोला लगायतका खोलामा पानीको बाह बढ़ेसँगै डोल्पा भित्रिने र बाहिरिने यात्रु समस्यामा परेका छन्। सड़क अवरूद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने, यात्रा लम्बिने र जोखिमपूर्ण अवस्थामा गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।
2: सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीले अन्तरिम आदेश उल्लंघन गरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। रिट निवेदक डाक्टर प्रेमराज सिलवालले सबैका हकमा अन्तरिम आदेश जारी भएकामा जाँचबुझ आयोगका पदाधिकारीले न्यायाधीश र सैनिक अधिकारीको हकमा मात्रै लागू हुने गरी सूचना निकालेको भनी अवहेलनाको निवेदन पेश गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अवहेलनाको निवेदन पेश भएको र एकल इजलासमा पेश हुने बताउनुभयो। उहाँका अनुसार त्यसपछि निवेदनबारे एकल इजलासले नै बाँकी कुरा टुंग्याउनेछ।
1: लगातारको वर्षाका कारण चितवनका विभिन्न स्थान डुबानमा परेका छन्। लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सड़क जलमग्न भएको छ भने घरहरू डुबेका छन्। जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा मापन पनि चितवन नारायणी आसपासमा गरिएको छ।
2: अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारी विरूद्ध कर्मचारीले अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन्। सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीले सेवा निरन्तरताको माग गरिरहेका छन्। उनीहरूले आज अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका हुन्। सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी करारका कर्मचारी हटाउन खोजिरहेको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

का वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै

0: his bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाले जाउलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो।
3: अघिल्लो दिन 30 अंकले घटेको शेयर बजारमा आज झिनो अंकको सुधार देखिएको छ। आज बजार परिसूचक नेप्से 6.11 अंकले बढ़ेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2576 बिन्दुमा कायम भएको छ। दिउँसो 12:10 बजार 2547 अंकसम्म झरेको थियो। त्यसपछि सम्हालिएको बजार अन्तत बढ़ेर बन्द भएको छ। अघिल्लो दिन नेप्से 2570 अंकमा थियो, जुन मंगसिर 4 यताकै न्यून हो। आज बजारको परिसूचक सँगै कारोबार रकममा सुधार आएको छ। अघिल्लो दिन 7.46 करोड़को कारोबार भएकोमा आज 8.41 करोड़को कारोबार भएको छ। यो कारोबार रकम करिब 3 महिनाकै उच्च हो।
2: अब विदेशका खबर। इरान, अमेरिका र इजरायल बीच युद्ध विरामको घोषणा भए पनि इरानका नागरिकले अझै शान्तिको अनुभूति गर्न नसकेको बताएका छन्। एकातिर युद्ध सकिएको सन्देश दिइँदैछ भने अर्कोतिर आक्रमण, धम्की र कूटनीतिक तनाव जारी रहँदा सर्वसाधारण आशा र त्रासको बीचमा जीवन बिताउन बाध्य भइरहेका छन्। इरानी अधिकारीले कहिले वार्ता, प्रगति र प्रतिबन्ध फुकुवा हुने सम्भावनाबारे बोल्छन् भने कहिले प्रतिशोध, नयाँ हवाई आक्रमण र देशको महत्वपूर्ण पूर्वाधारमाथि थप खतरा रहेको चेतावनी दिइरहेका छन्। युद्ध कूटनीतिक प्रक्रियाबीचको यही उतार चढ़ावले गर्दा नागरिकमा अहिले गहिरो मानसिक दबाव सिर्जना भएको हो।
3: उत्तर कोरियाको आणविक परीक्षण पत्ता लगाउने विषयमा अनुसन्धान गरेका चिनिया मूलका अमेरिकी भूकम्प वैज्ञानिक युलिन चेनलाई चीनले करिब 2 हिरासतमा राखेको र जासुसीको आरोपमा मुद्दा चलाउने तयारी गरेको खुलासा भएको छ। 54 चेनको अवस्था पहिलो पटक सार्वजनिक भएको हो। उनको मुद्दाले अमेरिका र चीन बीचको संवेदनशील सम्बन्धमा नयाँ तनाव थपिएको विश्लेषण गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको व्यापार युद्धपछि चीनसँगको सम्बन्ध स्थिर राख्ने प्रयास गरिरहेका बेला यो घटना सार्वजनिक भएको हो।
2: ओमानको तट नजिकै रहेको हर्मुज जलमार्गमा व्यापारिक जहाजमा भएको मिसाइल आक्रमणमा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको छ र चालक दल सदस्यको मृत्युपछि भारत सरकारले इरानका कूटनीतिज्ञलाई स्पष्टीकरण माग गरेको छ। भारतको परराष्ट्र मन्त्रालयले नयाँ दिल्ली स्थित इरानी दूतावासका उपप्रमुख मोहम्मद जवाब हुसेन निषैदका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर गम्भीर चिन्ता व्यक्त गर्दै घटनाबारे स्पष्टीकरण माग गरेको हो।
3: अब खेल खबर। 19 मुनिको एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जीतसहित नेपाल क्वार्टर फाइनल प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान भएको खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जीत दर्ता गरेको हो। बाइमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 20 ओभरमा 6 गुमाउँदै 211 रन बनाएको थियो। नेपालले दिएको 212 रनको विजय लक्ष्य पछ्याएको हङकङले निर्धारित 20 ओभरमा 9 गुमाउँदै 30 रन मात्रै जोड्न सक्यो।
2: साबिक विजेता अर्जेन्टिनाले बुधबार राति एटलान्टामा हुने विश्वकपको सेमी फाइनल खेलमा इंग्ल्याण्ड विरूद्ध आफ्नो नेभी ब्लू गाढा निलो रंगको अवे जर्सी लगाउने भएको छ। एटलान्टा स्टेडियममा हुने खेलमा इंग्ल्याण्ड भने आफ्नो परम्परागत सेतो जर्सीमा मैदान उत्रनेछ। अर्जेन्टिनाले जारी प्रतियोगितामा यो गाढा रंगको जर्सी अहिलेसम्म एकपटक मात्र प्रयोग गरेको छ। समाचरणको खेलमा जोर्डनलाई 3-1 हराउँदा टोली यही जर्सीमा थियो। यता फिफा विश्वकप 2026 सेमी फाइनल अघि इंग्ल्याण्डका कप्तान ह्यारी केनले टोली पूर्ण रूपमा एकताबद्ध रहेको बताएका छन्। नर्वे विरूद्धको क्वार्टर फाइनलपछि प्रशिक्षक थोमस टुसेल र जुट वालिङहम बीच मतभेद भएको चर्चा चलिरहेको अवस्थामा केनले त्यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका हुन्। यसै गरी दक्षिण अफ्रिकाका फुटबल खेलाड़ी जेडन एडम्सको मृत्युको विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको अर्को खेल खबर छ। फिफा विश्वकप खेलेर फर्किएको केही समयमै उनको शव फेला परेको थियो र उक्त घटनाको प्रहरीले अनुसन्धान शुरू गरेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट।
3: देशका 44 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम, सतर्कता अप्नाउन अनुरोध। बाढ़ी पहिरोले 8 राजमार्ग अवरूद्ध। विपद पूर्व तयारी, राहत र उद्धारको विषयमा सभामुखद्वारा सरकारको ध्यान आकर्षण।
2: मिटर ब्याज सम्बन्धी विगतका आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय। महेश्वर भक्त श्रेष्ठ वायु सेवा निगमको महाप्रबन्धक सहित कार्यकारी अध्यक्षमा नियुक्त। रविसँगै संसद बैठकमा पुगेका प्रधानमन्त्री बालेन्सा 20 मिनटमै निस्किए।
3: सर्वोच्चद्वारा सरकारी विज्ञापनमा एकद्वार प्रणाली खारेज। बाजुरा लामपाटा घटनामा संलग्न 10 जना पूर्व पक्षकालाई थुनामा। 5 समस्याग्रस्त सहकारीका 42 बचतकर्ताको 17 लाख रकम फिर्ता।
2: युद्ध विरामपछि पनि इरानमा भएन शान्ति, अनिश्चित भविष्यले नागरिकमा बढ़दो मानसिक दबाव। उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासूसीको आरोपमा थुनामा।
3: र एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपालको लगातार तेस्रो जीत। इंग्ल्याण्ड विरूद्ध अर्जेन्टिना भाग्यशाली मानिएको निरो जर्सीमा खेल्ने दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधनबारे प्रहरीले थाल्यो अनुसन्धान।
2: यसका साथै नेपाली खबर अहिलेका लागि यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूर पश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: यसैबीच गएको 24 घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, दादिङ, मकवानपुर, गोर्खा, लमजुङ, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ़ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो वर्ष समग्र 7 प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरस्वती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
1: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिशहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
3: यो भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को अनुच्छेद लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख 5 निर्णयहरू।
1: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पदयात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज 12 निजगढ़मा गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता भएको थियो। निजगढ़ पुगेका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले काठमाडौँका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासोपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो।
4: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ। सुकुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिक दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त

0: हरू त्यसमा काम गर्यौं र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले अनिवृत्त रूपमा छलफल गर्यौं। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, दुईटा शीर्ष नेताबीच हुने जुन राजनीतिक छलफल छ त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौं।
1: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाड़ी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमर्दन कामी प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तोपबहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारंगा सुवेदी र निरपध्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज जाउलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन आमन्य सामान्य हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा शुरू हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मुनिकाको एससीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जीत हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
2: गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
3: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
2: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको शहीद भूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर आकर्षित भएका छन्। गाजा ओसार प्रसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जसो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरूले वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
6: शहीद भूमि गाउँपालिका दुईका किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदामी भए पनि कानूनी जोखिममा समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
7: यो गाँजा सधैँभरि हुने चीज होइन र गर्न सकिने चीज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
6: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
3: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
6: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
8: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
6: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ़न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता

0: लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
1: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरूषहरू, 2 जना महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
0: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुविस्तार र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ,
3: बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म हिम श्रृंखला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ।
2: मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
13: बर्खामा यात्रा गर्दा के कुरामा ध्यान दिने, बाढी र पहिरोका संकेत कसरी बुझ्ने, अचानक आउने बाढीबाट कसरी जोगिने? नमस्कार, म सन्तोष गन्धर्व। देशभर वर्षा भइरहेको छ, यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्दा सवारी चालक मात्रै नभई स्वयं यात्रुले पनि ध्यान दिनुपर्ने कुरा धेरै छन्। सकेसम्म यात्रामा ननिस्किने, निस्किनु पर्यो भने कस्ता कुरामा ख्याल गर्नुपर्छ, हामीले अचानक आउने बाढी र पहिरोबाट कसरी जोगिने भन्ने विषयमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेसँग कुराकानी गरेका छौं।
14: बर्खाको बेलामा अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ। पहिलो चरणमा त कहिलेकाहीँ हाम्रो बानी के हुन्छ भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ, गरिहालौँ न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
15: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि, बाढी खोलामा पसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ?
14: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्लो

0: भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको सङ्केत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले सङ्केत गर्छ। कहिलेकाहीँ चाहिँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि अब पानी सामान्यतया आउँछ भन्दा बाढी आउँछ भन्दा विश्वासै गरिँदैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लिएर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लिएर त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समय लाग्यो, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिनु सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेक छन्दै छैन तर बाढी आउन सक्छ।
1: अर्को
0: त्यो चाहिँ बिस्तारै खोलाको बहाव बिस्तार बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बिस्तार बढ्दै बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराहरू सङ्केत गर्छ। त्यो चाहिँ पानी नै नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही सङ्केत चाहिँ त्यस्ता भनौँ न सूचाङ्कहरूबाट मिल्ने गर्छ।
1: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि, त्यस्तो पनि त्यो
0: अर्को यहाँले भन्नु जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन नि, मासतिर देख्दैन, टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयो, यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि त्यो।
1: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मानिस गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
0: हुन सक्छ,
1: मासतिर पानी परेछ भने खोला बढ्न सक्छ है भनेर। कतिपयले त अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन, धमिलो पानी देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त, त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने कुन अवस्थामा नगर्ने?
0: त्यो त मलाई भन्नुहुन्छ, मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि, रिक्सबाट सकेसम्म टाढेर राख्ने, एक दिन पुग्ने ठाउँ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि, तर आफू ड्राइभर र त्यसमा यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भने त महत्वपूर्ण कुरा हो। त्यस कारण त्यस्तोमा मुर्ख्याई गरेर बल मिचाइ गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ।
1: सकेसम्म जाँदै नजानु,
0: त्यस्तो अलिक सङ्केत देखिन्छ भने गइहाल्छु भने, किन जतिखेर पनि त बाढी आउन सक्छ नि त, त्यस्ता ठाउँमा नजाने। सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बीचमा सुन्यौँ नि त, सरकारले यात्रा नगर्नु भन्दा हुँदै जब लिएर गाडी नै बेपत्ता भयो। त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै गर्दा यहाँ यस्तो देखिया छ, उनीहरू स्थानीय नलेज हुन्छ नि, ट्रेडिसनल लोकल नलेज हुन्छ नि, एकदम पावरफुल हुन्छ नि त, उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार त भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ।
1: कहिले कहिले चाहिँ अब सड़कमा त्यो धेरै ठुलो खोला हुँदैन
0: हजुर,
1: अनि हल्का पानी परिराखेको हुन्छ अनि सड़कबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि, बगाउँछ कि, त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ?
0: मैले त होइन भने नि, यदि म चाहिँ ड्राइभ गर्ने सिटमा भयो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु। त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन, अर्को फोर्स आइरहेको हुन्छ नि त, त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन, त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो।
1: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने, कसरी सम्हाल्ने?
0: यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि, यात्रु जस्तै गाडीमा आफ्नै तान कोही त थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ, आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त, यात्रुलाई त थाहा नै हुन्छ, उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ। त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ। यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ चाहिँ चालकले बुझ्नुपर्छ जस्तो लाग्छ। त्यसमा चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिले काहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ नि, त्यस भन्छ एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ, जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी वहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि। पानीलाई कम गर्न सकिँदैन, बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो, हामीले गर्ने त्यति नै हो,
1: हामीले सतर्कता अपनाउने
0: पूर्व
1: तयारी गर्ने भयो, जोखिमबाट बस्ने कुरा भयो नि त, फेरि रोकेर रोकिन्न भनेर मनपरि गर्न पनि भएन, ध्यानै जाने भयो,
0: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो।
1: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने, कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ, एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन सक्ने, हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि। अब यो हिम पहिरो पहिरो अथवा हिम नदी अचानक आउँछ नि त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन?
0: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझायो भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ। त्यसका संकेत चाहिँ भनौँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ, किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त।
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: पाँच जिल्ला बाढ़ीको उच्च जोखिममा, कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ। केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ। अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको छ। मीटर व्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ। पीड़ित भेट्न गृहमन्त्री 12 मई पुग्नु भएको छ। बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ। र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन्। 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले रातिको ठीक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय, अदालतद्वारा खारेज, सम्पत्ति छानबिन आयोगका पदाधिकारी विरूद्ध नै अवहेलना मुद्दा पर्सीका लागि पेशी तोकियो।
0: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्ता पक्षकै विरोध, रवि बालिनको इन्ट्रीमा नियमापत्ति, 20 मिनटमै बाहिरिएपछि आपत्ति।
1: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास, कर्मचारीहरूको सिंहदरबारमै धरना, खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
0: 5 रूसी ब्यालेस्टिक क्षेपास्त्र खसालिएको युक्रेनको दावी, लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
1: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आम्ने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। निजी क्षेत्रका संचार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंग सुवेदी र निरपदोष निरुलाको संयुक्त इजलासले यो फैसला सुनाएको हो। गत चैत्र 18 गते सरकारले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका संचार माध्यमलाई मात्रै दिने र निजी संचार माध्यमलाई निषेध गर्ने निर्णय गरेको थियो। नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिकार प्राप्त निवेदक एवं अधिवक्ता अनन्त राज लुइटेलले सरकारको उक्त निर्णय विरूद्ध गत चैत्र 24 गते रिट दायर गर्नुभएको थियो।
1: सर्वोच्च अदालतको संयुक्त इजलासले काम रोक्न दिएको अन्तरिम आदेश विपरीत सम्पत्ति छानबिन आयोगले सूचना निकालेको जिकिरसहित अवहेलना मुद्दा दर्ता भएको छ। सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यमाथि कार्यवाहीको माग गर्दै आज अधिवक्ता डाक्टर प्रेम राज सिल्वालले मुद्दा दायर गर्नुभएको हो। सिल्वालले सम्पत्ति छानबिन रोक्न माग राखेर यसअघि दिएको रिटमा अन्तरिम आदेश भएको थियो। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारी तथा सदस्यहरू पुरूषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालाई अवहेलना मुद्दामा विपक्षी बनाइएको छ। सर्वोच्चले यसमाथि सुनवाई गर्न पर्सीका लागि पेशी तोकेको छ। यही असार 26 गते सर्वोच्चका न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको थियो। आयोगले हिजो सम्पत्ति छानबिन अघि बढ़ाउन सूचना जारी गर्दै आदेशको गलत र भ्रमपूर्ण व्याख्या गरेको अधिवक्ता डाक्टर सिलवालको जिकिर छ।
0: यस्तै पूर्व प्रदेश प्रमुख राजेश झा, राजेश ऐराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई आज दोषी ठहर गरेको हो। सजाय भने तय भएको छैन। सजाय निर्धारणका लागि पेशी तोकिएको छ। सोही इजलासले झाले पीड़ित युवती विरूद्ध दर्ता गरेको आपराधिक लाभ मुद्दामा भने सफाई हुने फैसला गरेको छ। जासो मुद्दामा करिब 1 वर्षदेखि कारागारमा छन्।
1: उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागजात सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश दया खड्ग बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले यही असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार संविधान सभाका 3 सदस्यलाई जिल्लाले ठहर गरेको जनही 5 महिना कैद र 500 रूपियाँ जरिवाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले उक्त निर्णय 2071 जेठ 21 गते सुनाएको थियो। पहिलो संविधान सभा 2064 का 3 सदस्य हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो। अदालतले सोही अभियोगमा दिलबहादुर घरती, गोपाल बानिया, मनोज कुमार कार्की, देवेन्द्र पौडेल र सन्तोष राजु प्रेतीलाई पनि कृत्य कागज कसुरमा दोषी ठहर गरी जनाई एक वर्ष कैद र 5,54,000 रूपियाँ जरिवाना हुने ठहर गरेको छ। नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौँले 1 वर्ष कैद र 500 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। उच्च अदालतले सोही निर्णय सदर गरेको हो।
0: सरकार बनेको 100 दिन पुग्दा नपुग्दै सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ। सुकुम्बासीलाई बिचल्ली पार्नेदेखि संचार माध्यमलाई त्रसित बनाउनेसम्मका गतिविधिले सरकार आलोचनामा फँसेको। सुकुम्बासीलाई तह लगाउन होल्डिङ सेन्टर पुगेका प्रधानमन्त्री बालेन्द्र शाह निकटकै अपरिचित अनुहारलाई अनिर्वासित नेपो किर्सको संज्ञा विपक्षी दलले दिएका छन्। अर्कोतर्फ मीडियाको गेटमा आवत अवरूद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ीबारे पञ्चायतको झल्को भनेर टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: सत्तापक्षकी सांसदले आज सरकारको कड़ा शब्दमा विरोध गरेका छन्। राष्ट्रपतिका सचेतक प्रकाश चन्द्र परियारले विशेष समय लिएर बन्दुकसँग नडराएको नेपाली प्रेस दुई चारवटा गाड़ी तेर्स्याउँदैमा नडराउने बताउनु भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्दा नझुकेको नेपाली संचार माध्यम आज सड़कमा दुई चारवटा गाड़ी तेर्स्याएर तर्सिन्छ होला र परियारको ढाडस थियो।
4: हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैं उभिएको दल हो। हामी सत्तामा छौं भन्दैमा, कसैका स्वार्थहरू ठोकिँदैमा, प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
3: त्यति मात्र होइन, उहाँले सबै संचार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रपतिका सांसदहरू ज्वाला संग्रौलादेखि अमरेश कुमार सिंहसम्मले सरकारको खुलेर विरोध गरेका छन्। सरकार पक्षका सांसद बचाउमा र रवि लामिछाने पक्षका सांसदहरू सरकारको विरोधमा देखिएका छन्, जसले सत्तारूढ़ दल राष्ट्रपतिभित्र दुई चिरा रहेको प्रष्ट भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले विषयान्तर गर्न मीडियामाथि त्रास देखाउन खोजेको टिप्पणी गर्नुभयो।
5: यो मैले अस्ति पनि भनेको थिएँ, एउटा ल्यारी लेविन्सनको मुभी छ वाक द डग भन्ने, होइन, यो मुद्दालाई अथवा तपाईँको अहिले उठिरहेको तपाईँको बुम भइरहेको कुरालाई चाहिँ अर्कोतिर कसरी तपाईँको त्यसलाई लाने भन्ने कुरामा सरकारले जानेको छ। मलाई लाग्छ यो मुभीबाट अलिक धेरै सरकार इन्फ्लुएन्स्ड भएको हो जस्तो लाग्छ। अब यो विशेष गरेर तपाईँको हिजो पार्किङको कुरा आयो, त्योभन्दा अगाडि तपाईँको कीर्तिपुरमा तपाईँको सुकुम्बासीमा भएका तपाईँको बाढ़ीको आपत थियो, त्योभन्दा अगाडिको तपाईँको गणेश नेपाली लगायतको अन्य साथीहरूको तपाईँको आत्मदहको कुरा थियो, र यसरी सिक्वेन्सियली आइरहेको कुरालाई सरकारले तपाईँको कसरी तपाईँको इस्यु डाइभर्ट गर्न खोजेको छ भन्ने कुराको दृष्टान्त यसले पनि देखाउँछ जस्तो लाग्छ मलाई।
3: आफू दबावमा परेपछि प्रधानमन्त्री शाहले यसअघि रासोपाका सभापति रवि लामिछानेलाई निवासमै पुगेर भेट्नु भएको थियो। त्यसको भोलिपल्ट आज प्रधानमन्त्री शाहलाई लामिछानेले सँगै ल्याएर संसदमा सहभागी गराउनु भएको छ। गत जेठ 17 गते सीमाबारे विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री शाह र लामिछाने 20 मिनटमै बाहिरिनु भएको थियो। सांसद बोल्दै गर्दा आएको र 20 मिनटमै गएको भन्दै विपक्षीले प्रश्न उठाएका छन्। आजै सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपा सभापति लामिछानेले मीडियामाथि भएको हमलालाई गम्भीर रूपमा लिएको बताउनु भएको छ।
6: इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यस कारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समयियो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चीज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ।
3: सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने उक्त घटनामा सरकारको इन्टेन्सन नजोड़िएको जिकिर गर्नु भएको छ। यद्यपि यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनैतिक दलसँग आबद्ध भए पनि कानून बमोजिम सजाय हुने स्पष्ट पार्नुभयो।
7: सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो, गृह मन्त्रालयले त्यसरी खोजी गर्दैन थियो होला। प्रहरीले यसमा को चाहिँ यता इन्भल्भ हुनुभएको छ सबैको खोजतलासी गर्दैनछ। जुनसुकै पार्टीको भए पनि उहाँहरूले त्यसरी गर्नु भएको छ भने के सजाय हुनुपर्ने हो त्यो हुन्छ।
1: संसदमा मात्र होइन सड़कमा पनि सरकारमाथि विरोधका आवाज बढ़ेको छ। छ दिनको पैदल यात्रा गर्दै काठमाडौँ आउन लागेका मिटर व्याजी पीड़ितलाई रोक्न गृहमन्त्री सुदन गुरूङ 12 को निजगढ़ पुग्नु भएको थियो। त्यसक्रममा वहाँले विभिन्न चरणमा वार्ता गर्नुभएको थियो। आजै सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन मिटर व्याज सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
0: बागमती प्रदेश सरकारले भने समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरीबी निवारण मन्त्री विनु रायमाझी पौडेलले अब अनलाइन मार्फत नै उजुरी दर्ता गर्न सकिने र उजुरी उप छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
8: जति अब अहिले आज फिर्ता लिनु हुँदैछ बिस्तारै क्रमशः लिनु हुने नै छ र फेरि पनि पुनः अरू त्यस्ता सहकारीहरू जसले उजुरी दिनको लागि धाएर चाहिँ भौतिक शरीरै उपस्थित हुनुपर्थ्यो अब उहाँहरू उपस्थित नभइकन अनलाइनको माध्यमबाट पनि साउन 1 गतेदेखि उहाँहरूले उजुरी दर्ता गर्न सक्नुहुन्छ।
0: सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिने उहाँले बताउनुभयो। बागमती प्रदेश सरकारले पहिलो चरणमा 10,000 देखि 1,00,000 रूपियाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालेको हो। उहाँले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई अभियानकै रूपमा लिइएकाले न आत्तिन आग्रह गर्नुभयो।
8: समस्याग्रस्त सहकारी भइसकेकोमा आफ्नो बचत रकम जम्मा गर्नुभएको छ। यहाँहरू सम्पूर्णको रकम बिस्तारै क्रमशः बचत फिर्ता हुने नै छ। यहाँहरू धैर्य गरेर रहिदिनुहोला।
0: नेपाल परिवेशमा शैक्षिक कन्सल्टेन्सी नियमावली विरूद्ध आन्दोलनको चेतावनी लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
10: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन घरको।
11: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्नै पर्ने विषय, खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले हालै जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन तथा व्यवस्थापन शैक्षिक कन्सल्टेन्सी नियमावली 2083 को विरोधमा शैक्षिक परामर्श व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन्। 14 वटा छात्र संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै नियमावली संशोधन नभए कन्सल्टेन्सीको चाबी सरकारले बुझाएर सड़क आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यवहारिक, विभेदकारी र नियन्त्रणमुखी रहेको दावी गरेका छन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: व्यवसायीहरूले 25 लाख रूपियाँ धरोटी राख्नुपर्ने, प्रत्येक वर्ष अनिवार्य नवीकरण गर्नुपर्ने, संघीय सरकारमै मात्रै दर्ता गर्नुपर्ने तथा ग्रेडिङ प्रणाली लागू गर्ने व्यवस्थाले साना तथा मध्यम व्यवसायलाई विस्थापित गर्ने, प्रशासनिक झन्झट बढ़ाउने र संघीय व्यवस्थाको मर्मसँग समेत बाँझिने अवस्था सृजना हुने बताएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेल सरकारले नियमावली जारी गर्नु अघि सरकारवालासँग आवश्यक परामर्श नगरेको बताउनुहुन्छ। त्यही गल्तीको कारणले अहिले ल्याइएको नियमावलीका केही बुदाहरू अव्यवहारिक रहेको उहाँको भनाइ छ।
13: नियमावली लिएर आउँदै गर्दाखेरि सरकारले कन्सर्न स्टेक होल्डरहरूलाई चाहिँ परामर्श लिनुपर्छ। त्यो नै एउटा ठुलो गल्ती गरेको छ सरकारले, किन भन्दाखेरि पहिले हाम्रै माग थियो, हामीले नै मागिरहेको थियौँ, तर हाम्रै माग पूरा गर्नको लागि चाहिँ कन्सर्न स्टेक होल्डरसित चाहिँ परामर्शमा चाहिँ बस्नुपर्ने हो अथवा चाहिँ इन्फर्मेसनमा बस्नुपर्ने थियो, त्यो बसेन सरकारले, त्यहीनिर ठुलो गल्ती गर्यो।
12: लामो समयदेखि आफूहरूले नै माग गरे पनि नियमावलीको मस्यौदा तयार गर्दा व्यवसायीको सुझावलाई सरकारले व्यवस्था गरेको उहाँको गुनासो छ। यस नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई नै कर्मश बन्द गर्ने संकेत गरेको आरोप पनि उहाँले लगाउनुभयो।
13: सरकारले चाहिँ कन्सल्टेन्सी सेक्टर नै बन्द गर्ने, नेपाली विद्यार्थीलाई बाहिर पठाउने कुरा नै अब विस्तारै बन्दै गर्दै लिएर जाने किसिमको सेन्स देखाउनको लागि चाहिँ यो नियमावली आएको छ।
12: इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे पनि नियमावलीका प्रावधानप्रति असन्तुष्ट हुनुहुन्छ। विदेशका धेरै मुलुकमा शैक्षिक परामर्श व्यवसायलाई यसरी सरकारको प्रत्यक्ष नियन्त्रणमा राखिएको उदाहरण नभएको भन्दै उहाँले कर र कानूनी दायित्व पूरा गर्ने विद्यमान व्यवस्थालाई नै प्रभावकारी बनाउनु नै उचित हुने धारणा राख्नुभयो।
14: पहिला त निर्देशिकाले गभर्न गरेको थियो, त्यो पनि 2068 सालमा जुन बेला गंगालाल त्यो शिक्षा मन्त्री हुनुहुन्थ्यो, हाम्रै पहलखरी यो कुरा भएको। संसारभरि कहीँ पनि यस्तो कुराहरू कहीँ छैन, इभन इन्डियामा छैन, भुटानमा छैन, अस्ट्रेलियामा कहीँ पनि छैन, होइन? यसलाई चाहिँ मन्त्रालय अन्तर्गत आउनुपर्ने, ऐन नियममा बाँध्नुपर्ने भन्ने कहीँ पनि छैन।
12: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने नियमावली विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहलाई व्यवस्थित बनाउन तथा शैक्षिक परामर्श व्यवसायलाई थप जिम्मेवार र पारदर्शी बनाउन खोजिएको दावी गरेको छ। राजस्वको दायराभित्र ल्याउने र यस क्षेत्रमा भएका ठगीका घटनालाई नियमनमा ल्याउन सरकारले यो व्यवस्था ल्याए पनि मन्त्रालयका उपसचिव श्री भट्टराईले विभिन्न समयमा सरोकारवालासँग छलफल र सुझावहरू समावेश गरेर नै सरकारले नियमन नियमावली ल्याएको जिकिर गर्नुभएको छ।
13: सरकारले यो क्षेत्रलाई नियमन सञ्चालन व्यवस्थापन गर्न नियमावली ल्यायो, त्यो परामर्श नगरे भन्ने नै भएन नि। विभिन्न समयमा उहाँहरूसित छलफली भाषा, उहाँहरूले विभिन्न टाइममा यहाँ दिएका सुझावहरू इन्कर्पोरेट गरेछ, अरू के गर्ने हो र?
0: सरकारले अस्थायी तथा करारमा कार्यरत कर्मचारीलाई हटाएर बाह्य स्रोतबाट काम गराउने तयारी गरेपछि त्यसको विरोधमा कर्मचारीले पनि धरना दिन थालेका छन्। आज अर्थ मन्त्रालयमा उनीहरूले धरना दिएका हुन्। विभिन्न मन्त्रालयमा वर्षौंदेखि कार्यरत कर्मचारीले आफ्नो रोजगारीको हक खोज्न लागिएको भन्दै सेवा निरन्तरताको माग सहित आन्दोलन शुरू गरेका छन्।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना जारी गरी 90 दिनभन्दा बढ़ी समय कार्यालयमा अनुपस्थित रहेपछि कानूनी प्रक्रिया अघि बढ़ाएको हो, तर उनको नाम भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारी समेत प्राप्त नभएको जनाएको छ। मन्त्रालयका अनुसार उनी 2082 माघ 11 गतेदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
0: नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसूरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। यस प्रकरणमा पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई मुख्य कसूरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानून व्यवसायीलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वकको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतको यो फैसला विरूद्ध थुनामा रहेका र बाहिर रहेका कसूरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन्। 31 जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाएका छन्।
1: अबदेखि भरि सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अबदेखि उपभोक्ताले पूर्ण भरि सिलिण्डर ग्यास पाउने व्यवस्था लागू गरेको जनाएको छ। निगमले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार भोलिदेखि देशभरि नै साबिककै 14.2 केजी ग्यास भर्ने जनाएको छ। यसको मूल्य 2060 रूपियाँ पर्नेछ। भारतीय आयल कर्पोरेशनबाट हुने ग्यास लोडिङमा सुधार आएकाले उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको निगमको भनाइ छ। केही समयसम्म 7.1 र 14.2 केजी दुवै क्षमताका सिलिण्डर बजारमा उपलब्ध हुने भएकाले ग्यास खरिद गर्दा सिलिण्डरको तौल र मूल्य यकिन गर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ। निगमले हाल एलपी ग्यासको आयात नियमित भइरहेकोले गर्दै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। हिजो 30 अंकले घटेको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ। परिसूचक नेप्से 6.11 अंकले बढ़ेको छ। यससँगै नेप्से 2576 बिन्दुमा कायम भएको छ। हिजो नेप्से 2570 अंकमा कायम थियो, जुन मंगसिर 4 गते यताकै न्यून हो। आज परिसूचकसँगै कारोबार रकममा सुधार आएको छ। हिजो 7.46 अर्ब कारोबार भएकोमा आज 8.41 अर्ब रूपियाँको कारोबार भएको छ।
2: पर्वतको पयौं गाउँपालिकामा किसानले 60 रोपनी जग्गामा सामूहिक अदुवा खेती गर्न थालेपछि कर्मश बाँदर हराउँदै जान थालेका छन्। दक्षिणी पर्वत अधिकारी डाँडामा 40 जना कृषकले बाँदर लगायत अन्य वन्यजन्तुबाट पीड़ित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवा खेती शुरू गरेका हुन्।
3: सशस्त्र प्रहरीले धनुषामा अवैध रूपमा भित्राइएको लाखौं मूल्य बराबरको काजु बरामद गरेको छ। आज सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर ल्याइएका काजु र चिनी बरामद गरेको हो। प्रहरीले 36 बोरामा रहेको 1080 किलो काजु र 420 बोरा नेपाली चिनी समेत बरामद गरेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका 5 ब्यालेस्टिक क्षेपास्त्र खसालिएको दावी गरेको छ। युक्रेनी वायुसेनाले आज जनाएअनुसार केही क्षेपास्त्र तथा ड्रोन भने राजधानी किवमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालेस्टिक क्षेपास्त्र अवरोध गर्न सफल भएको दावी गरेको छ। युक्रेनी वायु प्रतिरक्षाले अमेरिकी निर्मित प्याट्रियट हवाई सुरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ। ब्यालेस्टिक क्षेपास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोध क्षेपास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ। युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालेस्टिक क्षेपास्त्र र 25 ड्रोन 17 स्थानमा खसेका छन् भने 10 स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन्।
3: लेबनान र इजरायलबीच रोममा आज नयाँ वार्ता शुरू भएको छ। अमेरिकी मध्यस्थतामा वार्ता शुरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मध्य पूर्वमा इजरायल इरान र इरान समर्थित हेजबुल्लाह बीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ। इजरायल र लेबनानले गत जून 26 वाशिङटनमा 5 चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यसहित समझदारी गरेका थिए। यद्यपि इरान समर्थित हेजबुल्लाहले उक्त समझदारी अस्वीकार गरेको छ। सम्झौतामा हेजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा लेबनानी सेनालाई ती क्षेत्रको सुरक्षा जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था समावेश गरिएको छ। लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको आफ्नो प्रतिनिधिमण्डललाई थप छलफलपछि इजरायली सेनाको तत्काल फिर्ता शुरू गराउन जोड़ दिन निर्देशन दिएको बताइएको छ। इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी दिन लेबनानी सेना तयारी अवस्थामा छ। इजरायलले भने ती क्षेत्रलाई स्थायी रूपमा सुरक्षित राख्न लेबनानी सेनाको क्षमता सुनिश्चित गर्न चाहेको जनाइएको छ।
1: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज राति युरोपेली महारथी फ्रान्स र स्पेन आम्ने सामने हुँदैछन्। स्पेन र फ्रान्स दुवै विश्वकपका पूर्व च्याम्पियन हुन्। यो रोमाञ्चक खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिका स्थित डालासको मैदानमा शुरू हुनेछ। स्पेनले अहिलेसम्म 17 र फ्रान्सले 16 विश्वकप खेलिसकेका छन्। तर विश्वकपको 96 वर्ष इतिहासमा यी दुई टोली बीचको यो सेमी फाइनल दोस्रो भेट मात्रै हो। एकातिर लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा रहेको साविकको उपविजेता विजेता फ्रान्स छ, अर्कोतिर सन् 2010 विश्वकप विजेता स्पेन, जो लामो समयपछि फेरि एकपटक ऐतिहासिक सुनौलो ट्रफी उचाल्ने सपना बुन्दै मैदानमा ओर्लनेछ। यो खेलको सबैभन्दा ठूलो चासो विश्वकै सर्वाधिक खतरनाक खेलाड़ी मानिएका किलियन एम्बापेको स्वास्थ्यलाई लिएर रहेको छ। मोरक्को विरूद्धको क्वार्टर फाइनल खेलमा घुँडाको चोटका कारण मैदानबाट बाहिरिएका एम्बापेले आफू पूर्ण रूपमा ठिक रहेको बताएका छन्। फ्रान्सको लागि अर्का खेलाड़ी मानु कोने लगायत अन्य खेलाड़ीको फिटनेस पनि सामान्य चिन्ताको विषय बनेको छ। प्रशिक्षक डिडियर डेस्च्याम्पसले भने यी सबै खेलाड़ी स्पेन विरूद्धको सेमी फाइनलमा मैदानमा उत्रने दावी गरेका छन्। गम्भीर चोटका कारण पछिल्लो केही समयदेखि मैदान बाहिर रहेका आउरेलियन चुआमानीको सहभागिता भने अझै अन्यलमा रहेको छ। अर्कोतर्फ प्रशिक्षक लुइस डेला फुइन्टेको नेतृत्वमा रहेको स्पेन भने दुई प्रभावशाली फरवार्ड एरेमी पिनो र निको विलियम्सको फिर्तासँगै थप बलियो देखिएको छ। खेल विश्लेषकका अनुसार फ्रान्स र स्पेन बीचको भिडन्त शक्तिशाली आक्रमण र अनुशासित रक्षा पंक्ति बीचको संघर्ष हुनेछ। फ्रान्सले जारी विश्वकपमा हालसम्म 16 गोल गरिसकेको छ। फ्रान्सका लागि एम्बापेले 8 र उस्मान डेम्बेले 5 गोल गरिसकेका छन्। एम्बापे र डेम्बेलको जोडी निकै घातक पनि देखिएको छ। स्पेनका लागि मिकेल आयोर्जा बालले 4 गोल गरिसकेका छन्। लामिन एमालले दुई पटक प्लेयर अफ द म्याच पाए पनि उनीबाट अझै पनि त्यो म्याजिकल पर्फर्मेन्स आउन सकेको छैन। फ्रान्सले टोलीको काउन्टर अट्याक गर्ने क्षमता पनि विश्वकै उत्कृष्ट मानिन्छ। त्यसको ठिक विपरीत स्पेनको वास्तविक शक्ति उसको बललाई नियन्त्रणमा राख्न सक्ने कला र बल रिकभरीमा देखिन्छ। विश्वकपको सेमी फाइनलमा फ्रान्सको रेकर्ड एकदमै बलियो रहेको छ। फ्रान्सले अहिलेसम्म 4 पटक सेमी फाइनल खेल्दा एकपटक पनि विपक्षीलाई नतिजा सुम्पिएको छैन। पछिल्लो 3 सेमी फाइनलमा त टोलीले एक पनि गोल खाएको छैन। यसैगरी स्पेनले यो विश्वकपमा निकै थोरै गोल खाएको छ, जसले उसको बलियो रक्षा पंक्तिलाई उजागर गर्छ। सन् 2024 युरो कप र सन् 2025 यूएएफए नेशन्स कपको सेमी फाइनलमा स्पेनले फ्रान्सलाई हराएको इतिहास पनि छ। समग्र यो सेमी फाइनल खेल केवल एक सेमी फाइनल मात्र नभएर प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त हुनेछ। फ्रान्सको तीव्र गति र स्पेनको धैर्यतापूर्ण रणनीतिक मध्ये कसले बाजी मार्ला, त्यसको जवाब पनि आज राति डालासको मैदानले नै दिनेछ। आजको खेल जित्ने टोलीले फाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विजेतासँग खेल्नेछ।
3: र मलेसियामा भइरहेको एसीसी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह डीको अन्तिम खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय तोकियो। निजी संचार माध्यमले सरकारी विज्ञापन नदिने सरकारको निर्णय अदालतद्वारा खारिज।
2: मीडिया हाउसमा गेट छेक्ने रवैयाको संसदमा सत्तापक्षकै सांसदले गरे विरोध। रवि बालनको इन्ट्रीमा एमालेको नियम आपत्ति।
3: मिटर ब्याज पीड़ितलाई रोक्ने सरकारको प्रयास। कर्मचारीहरूको सिंहदरबारमै धरना। खाना पकाउने ग्यास अबदेखि भरि सिलिण्डर पाइने।
2: 5 रूसी ब्यालेस्टिक क्षेपास्त्र खसालिएको युक्रेनको दावी। लेबनान र इजरायल बीच रोममा वार्ता शुरू।
3: र विश्वकप फुटबलको फाइनल प्रवेशका लागि आज फ्रान्स र स्पेन आम्ने सामने हुँदै महिला अण्डर 19 प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
6: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रवाद सम्बन्धी विगतका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के अब आन्दोलन रोकिन्छ,
1: यदि सबुदै माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो माग रोकिँदैन,
0: विदेशी मुद्रा संचिति उल्लेख्य हुनुलाई राम्रो मान्ने कि नराम्रो,
2: आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
0: राष्ट्र ब्याङ्कका एकजना पूर्व अधिकारीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानका केही तटीय शहर सहितका क्षेत्रमा आक्रमण जारी राखेको त्यहाँका सरकारी संचार माध्यमहरूले जनाएका छन्। होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयलाई लिएर दुई देशबीच संघर्ष चलिरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सिक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओ का प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलिट ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिए 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा

0: गेकोसा अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबास्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। मिटरव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मिटरव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डु केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5औं दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मिटरव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मिटरव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मिटरव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मिटरव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
2: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने,
1: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मिटरव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
3: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50 दिन 60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोटिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदे मासी लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन चाहिँ स्थगित हुन्छ। यदि 6 बुँदे माग हाम्रा लिखित रूपमा चाहिँ कार्यान्वयन गर्ने ढंगले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च चाहिँ भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट चाहिँ संघीय राजधानी काठमाडौँतर्फ अगाडि बढ्छ।
1: पीड़ितहरूले गृहमन्त्री संघको वार्तामा मिटरव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरव्याजी साहूको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64,00,00,000 पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68,00,00,000 पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौं।
4: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ़्यो रेमिटेन्सको माध्यमबाट अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ, त्यसले गर्दाखेरि यो स्वतै बढ़ेको हो।
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
4: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढ़ेको राम्रो तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको

0: त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि। त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ। भोलि पर्सि आयात वृद्धि भइहाले पनि पाँच सात महिना एक वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा सञ्चित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
0: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेका छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्या हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7% ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा सञ्चित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
0: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो सञ्चित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ, हुँदाखेरि राष्ट्र ब्याङ्कको सञ्चितमा भएको हो। अब राष्ट्र ब्याङ्कको सञ्चितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
0: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन, खर्च गर्नु पर्यो त ठुल्ठुलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
1: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम गभर्नर कृष्ण बहादुर मानन्दर। कुपोषित बालबालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बालबालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्लाबाट कृष्णमाया उपाध्याय आफ्नो यो रिपोर्टमा।
2: आफ्नो 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
3: काम गर्ने भएर कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
4: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
2: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामे।
5: बिहानपल्ट झिटो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
2: जुम्लाका बालबालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
6: 2080 सालबाट शुरूआत भएको हो यो, 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छौँ।
2: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
7: जुम्ला जिल्लाको 8 पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दाखेरि 16 बालबालिकालाई कुपोषण देखिन्छ।
2: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेपयास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
8: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट दुईटा तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा एक भारतीयको ज्यान जानुका साथै 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नाम नै पर्याप्त छ। दिदी बहिनी,
1: दिदी बहिनी,
0: दिदी बहिनी
1: रेडियो, दिदी बहिनी
0: हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी वज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माउ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसली हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहशार्दुल गुल्मली स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायकृति श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका चार सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गते हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गते सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजासहित असार 22 गते दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: नीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि:
3: प्रथम हुनेलाई ₹2,00,000,
4: द्वितीय हुनेलाई ₹1,50,000,
3: तृतीय हुनेलाई ₹1,00,000
4: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना:
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
5: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
3: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त, मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौं।
5: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
3: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्बत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्बत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर:
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर:
3: हाम्रो यो सैनिक प्रहरी गणबाट एक सेक्सन 24 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटी रुममा खबर आउने बित्तिकै ड्युटी रुमले त्यस तयारी टोलीलाई 5-10 मिनट भित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेका हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार:
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि